0: तलाई बेमानी त्यो त निदाई चाहिँ छैन त तर निदाएको बेलामा सही थाप्ने को भन्दा खै कोले थाप्यो कोले थाप्यो यसै कारणबाट अब यसरी भगवान श्याम सदाशिवजी का हो परमादेव यस्तो प्रकारबाट बडा अपमानको महसुस भएछ र त्यो दुईटा वृक्षमा बसेका दुईटा सुगाका बच्चा रहेछन् त्यो सुगालाई जब झम्टाउनु भयो र त्यसको हत्या गरिदिन्छु भनेर पाल्नु भएको थियो त्यो सुगा दौड्दै दौड्दै दौड्दै गएर ज्यान बचाउनका लागि जेठो सुगा अहिले मन्दराचल पहाडमा गएर बस्यो मन्दराचल पहाडमा गइसकेपछि जेठो सुगा मन्दराचल पहाडमा गएर बडो आनन्दका पासमा बस्यो महाराज कान्छो सुगा चाहिँ गरवासमा गयो जेठो सुगा पूर्ण ब्रह्मज्ञान भएको कारणले अहिले महाराज जब सुगादेव स्वामी भएर जन्मियो कान्छो सुगा चाहिँ जब यस्ता प्रकारबाट कान्छो सुगा चाहिँ महाराज परीक्षित भएर जन्मनु भयो र अनि यो मेरो भाइ भन्ने उहाँलाई थाहा थियो उहाँ मेरो दाई भन्ने थाहा थिएन र बन्धु चिन्ने त्यो विपत्ति महा बन्धुको रक्षा बन्धुले गर्नुपर्ने हुनाले राजा परीक्षितका हजुरमा सुखदेव
1: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
3: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस् शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867064 9141867064
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849188537

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: राहत तथा पुनर्निर्माणको कानून हेरफेर गरी अगाडि बढ़न प्राधिकरणको प्रस्ताव, नदी किनारको सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
3: सरकारले सिफारिश गरेका 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने, चाड पर्व नजिकैसँगै 42 जिल्लामा सुपथ मूल्य सञ्चालनमा बाटोका कारणले यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने
2: बाँकेका किसानको धान बालीमा बोट सुक्दै जाने समस्या, बाढी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सुरुमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
3: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रचलन भएको छ। यसले गर्दा नदी किनारका राजमार्ग मार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। बगाउँदा राज्य र नागरिकले वर्षिने ठूलो आर्थिक क्षति हुनुपर्नु धारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसुनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बालीले समान कालो पत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेको सिबारी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि 5 खर्ब 59 अर्ब 17 करोड़ 72 लाख रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बारी र वर्षा पछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथाकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। त्यसबीच राष्ट्रिय विपद जोखिम न्यून बनाइएको मापदण्डका आधारमा हाल पुनर्निर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढीबाट हुने क्षति प्रकृति फरक

0: Hai, kali kanun संशोधन गरी अगाडि बढ्नु पर्ने नि
1: सोसाइटीको पुनर्निर्माण त बैंक सबै कुरा लगाएको छ न त त्यहाँ केही उठ्छ जाल छ न कुनै ढोका छ न कुनै कुनै भाग बचेको छ भनेपछि कम्प्लिट
2: नयाँ वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो विशेष गरी मध्य पूर्वमा अमेरिका इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायत अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्य वृद्धि भएको थियो यसरी बढेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्य वृद्धि भएका सिमेन्ट डन्डीको हकमा मूल्य समायोजन हुने छ यी वस्तुको पनि फागुन पन्ध्रदेखि पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेकाहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण
0: सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरिने निर्णय गरेको छ हिजो बसेको मन्त्री परिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ
3: करिब 10 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने
2: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन् यसले विद्यार्थी साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन् यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन् यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन् इन्टरनेट सेवा प्रदायक संघ नेपालले सुर असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति
5: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो
2: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका 3 स्तम्भका रूपमा अगाडि बढ़ने लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
7: ओहो तिमी त घरको खाने भएछौ नि
8: के को सरसल्लाह हो दुईजनाको
6: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
8: सही भन्यौ शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
7: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
8: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन
9: ओहो बहिनी के भयो तपाईँ कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
10: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु
9: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
10: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
9: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
10: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ
4: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
10: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु
11: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश सरकार चाहन्थ्यो 1778 जनाकै शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ त्यस्तै कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मी हम्मी यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ यसले 279 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ अहिले सभापति एक वरिष्ठ उपसभापति एक उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ सहमहामन्त्रीमा पहिला 8 जना र अहिले 15 जनाको सिफारिश गरिएको छ त्यस्तै कोषाध्यक्षमा 1 जना र प्रवक्तामा 1 जना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ भिटमिन एचडीपीइन पाइप र सिमेन्ट र डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्याङ शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सटै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सटै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न तीर देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरू सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चीनी नून तेल चामल चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएनसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत खसी बोका र च्याङ्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी बोका र च्याङ्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
2: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली भोटेकोशी सुनकोशी कालीगण्डकी र काठमाण्डु उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएकाहरूका लागि लालपूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोराला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकै खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोराला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीन बीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोराला नाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्र सुनाले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सटै तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि आईटी र ऊर्जा पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सटै तथा भुक्तानी सुविधामा विस्तार गरेको छ यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरणमा गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मौज्दात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेकै विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव बढ़िरहेको समेत बताउनु भएको छ।
2: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँसहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2 नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एक दिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एक दिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एक दिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघले सन् 2030 नयाँ ढाँचाको नेशन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले 2 वर्षमा आयोजना हुने नेशन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार 4 वर्षपछि आयोजना हुने नेशन्स लीगमा एसियाका टोलीका लागि 3 तहमा विभाजन गरिने भएको छ।
4: भोटेकुसी बारीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरमा अब रसुवा बारीपछि किसानको समस्याको कुरा। भोटेकोसी बारीपछि सो क्षेत्रमा थुप्रै किसानहरूले आफ्नो उत्पादन हुने जमीन गुमाएका छन्। उत्पादनका लागि तयारी अवस्थामा रहेका धान खेतहरू बगाएको छ। भोटेकोसी बारीपछि त्यहाँका किसानहरूले ठूला समस्याहरू भोग्दै आएका छन्। त्यसको समाधान र ख्याल गर्नुपर्ने पक्ष र सरकारवालाको विषयमा हामीले राष्ट्रिय किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग कुराकानी गरेका छौं।
5: खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त कि त्यो फेरि
14: पुनरुत्थान
5: त्यो कसरी खेतीयोग्य बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेर डाँडोमा फलेको चीजबीजहरू बजारमा ल्याउनलाई बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा लगाउँ सडकै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर ओरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को पाटो हेरौं, 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हारिमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
14: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त बिस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
5: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
14: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
14: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकीसँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
15: बाटीका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
14: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग। अमेरिकामा मध्यवादी निर्वाचन नोभेम्बरको 3 हुने। G7 का राष्ट्रले आफ्नो मौजातबाट थप तेल बजारमा ल्याउने।
15: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोका नगद सहित सम्मानित।
14: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले आज नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नुभएको कार्टुन लिएका छौं। यहाँ एउटा रेडियो सेट झुण्डाइएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि
16: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
17: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
16: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
17: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
16: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
18: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
19: के तपाईँ आफ्नो व्यवसाय
18: तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका

0: र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: कता होस् पाइला यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
4: ल तपाईँ विदेश जानलाइस कि के हो
5: यहीँ भन्दा किन चाहेर है पासवर्ड
4: बटारिया कुरो नगर्नु
5: होइन तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
4: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
6: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
5: सुन्नुहोस् त रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
7: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98-41-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
8: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ अब सुन्न सक्नुहुन्छ समाचार सेरभेरो

यो बिहानी 97.6 MHz को बिहान 6:35 बजेको समाचार सेरोफेरोमा शर्मिला स्वागतको नमस्कार। तपाईँ प्रसारण एफएममा ब्यान्डको 97.6 MHzमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

वाजपेयीको प्रधानमन्त्रीको भनाई। कांग्रेसको 15-17 जारी, आजदेखि निर्वाचन प्रक्रिया शुरू।

काभ्रा प्रपथ हात्ती गत सितामा तीन जनाको उम्मेदवारी असोज 23 गते मतदान हुने। सरकार सुकुम्बासी समस्या मुक्त जिल्ला खुस्रा गर्ने दिशामा अघि

0: डेमा नर्वेलाई पराजित गर्दै पोर्चुगल क्वार्टर फाइनलमा पर्यो। अब समाचार विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टी रबरपा धादिङको जिल्ला अध्यक्ष पदमा तीनजनाले उम्मेद्वारी दिएका छन्। अध्यक्ष पदमा श्यामसिंह ठकुरी, सुरेश रिजाल र शान्त बहादुर तामाङले उम्मेद्वारी दिएका हुन्। रबरपा धादिङको जिल्ला अधिवेशन आइतबार वरिष्ठ उपाध्यक्ष अभवमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ उद्घाटन गर्नुभएको हो। अधिवेशनसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़ाएको छ। अध्यक्ष सहित विभिन्न पदमा उम्मेद्वारी दर्ता भएपछि नयाँ नेतृत्व चयनका लागि असोज 23 गते धादिङ बीचमा मतदान हुने कार्यतालिका रहेको छ। अध्यक्ष चयनका लागि संघ तथा प्रदेश निर्वाचन क्षेत्रबाट 126 जना, पालिकामा अध्यक्ष तथा वडा अध्यक्षबाट 115 जना र नगरपालिकाका अध्यक्ष तथा कार्य समितिबाट 12 जना गरी कुल 253 जना प्रतिनिधिहरूले मतदान गर्नेछन्। तीनजना बीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएपछि अधिवेशनबाट रपरपा धादिङले नयाँ जिल्ला नेतृत्व पाउने भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको सन्दर्भमा धादिङबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि राजन अधिकारीले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्र मार्फत विभिन्न सुझाव तथा अपेक्षा सार्वजनिक गर्नुभएको छ। अधिकारीले 15 महाधिवेशनलाई नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई कांग्रेसको आगामी विचार नीति संगठन नेतृत्व र पुस्तान्तरणको दिशा तय गर्ने महत्वपूर्ण अवसरको रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँले धादिङबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूलाई नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, जनतासँग प्रत्यक्ष जोड़िएको संगठन निर्माण गर्ने र नेतृत्वमा पुस्तान्तरणलाई प्राथमिकतामा दिन आग्रह गर्नुभएको छ। युवालाई निर्वाचनमा समयमा मात्रै परिचालन गर्ने प्रविधिबाट उठेर नीति निर्माण र निर्णयमा प्रक्रिया संगठन सञ्चालन गर्ने, नेतृत्व विकासका युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा अधिकारीले जोड़ दिनुभएको छ। किसान, युवा, व्यवसायी, विद्यार्थी तथा आम नागरिकमा दैनिक समस्या र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रमसँग जोड्दै कांग्रेस निर्वाचनको बेला मात्रै नभई हरेक समय जनताको दुःख सुखमा साथ दिने संगठनका रूपमा विकास गर्नुपर्ने उहाँको सुझाव छ। अग्रज नेताहरूको योगदान र अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, सृजनशीलता र नयाँ सोचलाई नेतृत्वसँग जोड्नुपर्ने बताउँदै अधिकारीले सम्मान सहितको पुस्तान्तरण, अनुभव सहितको नवीनता र सहकार्यमा आधारित नेतृत्व आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। धादिङबाट निर्वाचन महाधिवेशन प्रतिनिधिहरूले 15 महाधिवेशनको जिल्लाको आवाज, अपेक्षा र भावनाको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूलाई निर्णयले आगामी कांग्रेसको स्वरूप समेत प्रभाव पार्ने अधिकारीको भनाइ छ। उहाँले व्यक्तिगत आग्रह र समूहगत सीमा भन्दा माथि उठेर नवीन कांग्रेस युवाको सम्मानजनक सहभागिता, जनतासँग जोड़िएको संगठन, सुशासन, पारदर्शिता र समीक्ष र जवाफदेही नेतृत्व निर्माणका लागि विषयलाई महाधिवेशन प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभएको छ। 15 महाधिवेशनले नेपाली कांग्रेसले लोकतान्त्रिक, समावेशी, जनमुखी, प्रविधि मैत्री र युवा मैत्री बनाउने नयाँ अध्यायको शुरू गर्ने अपेक्षा गर्दै अधिकारीले धादिङबाट नवीन कांग्रेस निर्माणको सन्देश देशभर फैलाउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार भूमिहीन र सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्दै सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने दिशामा अघि बढ़ेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जाल मार्फत निर्वाचनको बेला 1000 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण गराउँदै यस अनुसार काम भइरहेको बताउनु भएको हो। उहाँका अनुसार सरकारले हालसम्म 5737 घर परिवारलाई लाडपूर्जा वितरण गरिसकेको छ। 7 दशकदेखि आसवान पाएका नागरिकले अब लाडपूर्जा पाउने गरी सरकारले काम अघि बढ़िरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले विगतमा भूमि समस्या समाधानका लागि नाममा विभिन्न आयोग र संरचना गठन गरिए पनि अपेक्षित परिणाम आउन नसकेको बताउनु भएको छ। उहाँका अनुसार विगतसम्म 2077 देखि गत वर्षसम्म यस्ता संरचना राज्यको 2 अर्ब रूपये भन्दा बढ़ी खर्च भएको थियो। भूमि समस्या समाधान समिति गठन भएपछि देशभर तथ्यांक एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। उहाँको अनुसार हालसम्म प्रणालीमा 13,11,197 निवेदन प्रविष्ट भएका छन्। ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम अघि बढ़िसकेकाले र अब प्राथमिकतामा निर्धारण गरी भूमि समस्या समाधानतर्फ सरकार अघि बढ़िरहेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्र आज पनि जारी रहने भएको छ। सोमबारदेखि शुरू भएको बन्द सत्रमा सभापति गगन कुमार थापा सहित 4 पदाधिकारीहरूले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन्। सभापति थापाले राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरे संगठित प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। आज बन्द सत्रको दोस्रो दिन ती प्रतिवेदनहरूमाथि छलफल हुनेछ। खुला मञ्चमा 3 हलमा छलफल भइरहेको कांग्रेसले जनाएको छ। त्यसैबीच कांग्रेसको विभिन्न पदहरूमा आजका लागि देखिने निर्वाचन प्रक्रिया शुरू हुँदैछ। निर्वाचन तालिका अनुसार बिहान 10 उम्मेद्वारी फारम वितरण र दिउँसो 1 उम्मेद्वारी दर्ता शुरू हुनेछ। निर्वाचन प्रक्रिया र प्रचार प्रसार सँगै बन्द सत्र पनि दिनभर समानान्तर रूपमा सञ्चालन हुनेछ। कांग्रेसका अनुसार असोज 22 खुला मञ्च प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभा गृहमा मतदान हुनेछ भने मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ। महाधिवेशन प्रतिनिधि मध्ये अहिलेसम्म 7,000 भन्दा बढ़ीले नाम दर्ता गरिसकेको र निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिनुभएको छ। न्याय परिषदको बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा रिक्त 4 न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिश गर्ने तयारी समेत बैठक बोलाएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्माले दिउँसो 1 लागि बैठक बोलाउनु भएको छ। बैठकमा सर्वोच्च अदालतका रिक्त 4 न्यायाधीश पदमा नियुक्तिका लागि सम्भावित उम्मेद्वारमाथि छलफल गरी नाम सिफारिश गर्ने निर्णयमा छलफल हुने बताएको छ। सर्वोच्च अदालतका हाल 4 न्यायाधीश पद रिक्त छन्। यस्तै प्रधान न्यायाधीशको विनोद शर्मा पनि केही समयपछि अवकाश जाने तयारीमा हुनुहुन्छ। प्रधान न्यायाधीश अध्यक्ष रहेका न्याय परिषद कानूनी मन्त्री सुविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र सदस्यहरू महेश कुमार नेपाल, दामोदर खड्का रहनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कार्य समायोजन समितिको बैठक बोलाएको छ। पार्टी संयोजक पुष्प कमल दाहाल प्रचण्डले असोज 23 बिहान 11 पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाउनु भएको हो। बैठकमा समसामयिक राजनीतिक घटनाबारे साथै पार्टीको महाधिवेशनका विषयमा छलफल हुने प्रचण्डले बताउनु भएको छ। पछिल्लो समय पार्टीले नेता झलनाथ खनालको पार्टी छाडेपछि नेकपाको केन्द्रीय समिति बैठक बोलाएको हो।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
4: सर सर कम्प्युटर ल्याब जाने आज
5: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर जानु
6: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
5: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
6: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
7: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
6: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
7: सम्पर्क नम्बर 98-60-628-100 98-082-79-417
8: रेडियो बिहानी 97.6 MHz
0: भदौ 10 गते भोडीकोसी नदीमा आएको विनाशकारी हिमबाढ़ी पछि 40 दिनसम्म सञ्चालन गरिएको खोज तथा उद्धारको काम सरकारले स्थगित गरेको छ जीवित उद्धारको सम्भावना शून्य बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावित पुनर्स्थापना र भौतिक संरचना पुननिर्माणमा केन्द्रित हुने भएको छ प्रधानमन्त्री बाणेन्द्र शाहको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 41 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार स्थगित गरी पुननिर्माण र पुनस्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार जिल्ला सुरक्षा समिति जिल्ला विपद व्यवस्थापन समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिश तथा स्थलगत अध्ययनका आधारमा यस्तो निर्णय गरिएको हो परिषदको प्रभावित क्षेत्रको पुननिर्माण र पुनस्थापनाका लागि 504 वटा योजना र कार्यक्रम सञ्चालन गर्ने 5,59,17,72,27,00,00 बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरेको छ आज अस्ट्रेलियन र क्यानेडियन डलरको भाव बढ़ेको छ नेपाल राष्ट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलर एकको खरिद दरमा 107.03 रूपियाँ र बिक्री दर 107.45 रूपियाँ रहेको छ हिजो खरिद दरमा 106.97 रूपियाँ र बिक्री दरमा 107.39 रूपियाँ थियो त्यस्तै आज क्यानेडियामा डलर एकको खरिद दरमा 107.95 रूपियाँ र बिक्री दरमा 108.37 रूपियाँ तोकिएको छ हिजो यसको खरिद दरमा 107.93 रूपियाँ र बिक्री दर 108.35 रूपियाँ रहेको थियो यसैबीच आज सिंगापुर डलरको भाव भने सामान्य घटेको छ सिंगापुर डलर एकको खरिद दरमा 120.12 रूपियाँ र बिक्री दर 120.59 रूपियाँ रहेको छ हिजो खरिद दरमा 120 रूपियाँ 22 पैसा र बिक्री दरमा 120 रुपैयाँ 69 पैसा थियो। अब खेल खबर। यूएएफए नेशन्स लीगको चौथो म्याच डेमा नर्वेलाई पराजित गरी पोर्चुगल क्वार्टर फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। गई राती सम्पन्न खेलमा पोर्चुगलले नर्वेमाथि 2-1 पुनरागमन जित गर्दै समूह चारमा प्रवेश आफ्नो उत्कृष्ट लयमा कायम राखेको छ। नर्वेका लागि क्रिस्टोफर एजेनले खेलको 36 मिनटमा उत्कृष्ट हाफ भली मार्फत शुरूआती अग्रता दिलाएका थिए, तर 2 मिनटपछि नै जो आओ क्यानेसेलो शानदार गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याइएको छ। खेलको 79 मिनटमा जो आओ फेलिक्सको चलाखीपूर्ण पासमा गुन्सालो रोमोन्सले निर्णय गोल गर्दै पोर्चुगलको जित पक्का गरेको छ। खेलको अन्तिम समयमा फ्रान्सीको सेन्सेसियोले दोहोरो पहिलो कार्ड खाँदै मैदानमा बाहिर पनि पोर्चुगलले आक्रता जोगाउन सफल भयो। समूह बी तीन अन्तर्गत कोसोभो र अस्ट्रियाले 1-1 अन्तर तथा गणतन्त्र आयरल्याण्ड र इजरायलले पनि 1-1 बराबरी खेलेका छन्। लीग डीमा अजरबैजानले लिथुआनियालाई 1-0 र माल्टाले इन्डोरालाई 1-0 पराजित गरेको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः पटक। राप्रपा धादिङको अध्यक्षतामा 3 जनाको उम्मेद्वारी, असोज 23 गते मतदान हुने। सरकार सुकुम्बासी समस्या मुक्त, जिल्ला घोषणा गर्ने दिशामा अघि बढेको प्रधानमन्त्रीको भनाइ।

कांग्रेसको 15-17 जारी, आजदेखि निर्वाचन प्रक्रिया शुरू। र युईएफए नेसन्स लिगको चौथो म्याच डेमा नर्वेलाई पराजित गर्दै पोर्चुगल क्वार्टर फाइनलमा।

0: हवस् त बिहान 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: बुढी हेर त, लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-32-74-73, 9861-75-49-88, 9861-75-49-88।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97140-031-3429।
8: घर एसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-18-57-37।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
10: सर सर, कम्प्युटर ल्याब जाने आज।
11: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
12: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
11: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए? हाम्रै धादिलिसी पुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
11: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक, धादिङ।
12: प्रोप्राइटर शिवराज श्रेष्ठ, गोर्खाली।
11: सम्पर्क नम्बर 9860-628-106, 9082-79-417।
13: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

0: राजमिति 2083 साल असोज महिनाको आज 20 गते तदनुसार इसेसन 2026 अक्टोबर 6 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 रौद्र नामक संवत्सर दक्षिणायन शरद ऋतु आज मंगलबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज एकादशी तिथि रहेको छ। आज एकादशी 47 घडी 24 पला रहेको छ। योगमा नक्षत्रमा रहेको छ अश्लेषा नक्षत्र रहेको छ 44 घडी 24 पला। योगमा रहेको छ सिद्धि योग रहेको छ आज 9 घडी 53 पला। कर्णमा रहेको छ बालावाह कर्ण रहेको छ 19 घडी 48 पला रहेको छ। चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज आनन्द योग रहेको छ। आज बिहान सूर्योदय 5:59 भयो भने साधा सूर्यास्त 5:43 हुनेछ। आजको दिनमा घडी 11:44 बोला रहनेछ। दिन विशेष आज एकादशी व्रत, आज इन्दिरा एकादशी व्रत भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजेदेखि कति बजेसम्म रहन्छ त भन्ने विषयमा विशेष चर्चा हुने गर्नेछौ। आजको कालबेला यानि कि अशुभ समय, आजको कालबेला राहुकालको समय रहेको छ। दिउँसोको 1:20:05 दिउँसोको 2:48:20 आज कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ, विशेष गरी बिहानको 10:23:36 बिहानको 11:51:51 लाभ बेला। आजको शुभ बेला रहेको छ, दिउँसोको 2:48:20 विशेष गरी दिउँसोको 4:16:35 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। पालो रहेको छ आजको ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कर्कट राशि आउँछ। अश्लेषाको दोस्रो चरण नाम आउँछ डुबाट, अन्त्यनाडी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराएँ र अब नेपाल रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल। मेष राशि हुनेहरूका लागि आजको दिन प्रक्रिया नमिल्नले काम देहार्नु पर्ने स्थिति आउन सक्छ। सहयोगीहरू पछि हट्नले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्ने छ। हिस्सेदारीसँग असमझदारी बन्नले सम्झौताहरू भङ्ग हुन सक्छ। विस्तृतमा दिएको पत्रले समस्या निम्ति आउला। घरायसी आवश्यकता बन्नले सञ्चित रकम खर्च गर्नु पर्ला। अनावश्यक साइन र गासी नजिकिनेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि मेषलाई आजको दिन विशेष शुभ रहनेछ। वृष राशि हुनेहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुँदै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइन्छ। विशेष उपहार हात लागि होला। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि धन आर्जन प्रशस्त मात्रामा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न पनि सफल हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिन्छ। समाजमा आफ्नो प्रभाव कमजोर बन्दै जाँदैछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन व्यापारमा सोझो जस्तो प्रगति नहुन सक्छ। काम बनाउन निकै मेहनत गर्नु पर्ला। परिस्थिति अनुसार चलाउन सक्दा दुःख पाइन्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेको छ। सजग रहेर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूका लागि आजको दिन महत्वाकांक्षी कार्य प्रारम्भ होला। रमाइलो जमघटमा सहभागी हुने अवस्था जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षित तुल्याउन सकिनेछ। तर विश्रुको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानले स्वास्थ्य बिग्रनेछ। अवसरले पछ्याए पनि समाजमा निर्णय लिन सक्दा पछि परिन्छ। शुभचिन्तकको राय लिएर अघि बढ्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाको आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रा भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। विशेष गरी थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएको थाहा नहुन सक्छ। उपकरण बिग्रिनाले मरमतमा खर्च पनि गराउनु पर्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछन्। आमदानीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरिएको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनका फाइदा उठाउन सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आफ्नो मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सकिने योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। तारिफयोगका कामले लोकप्रियता दिलाउनेछ। नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश धेरै फाइदा नहुने काममा अल्मलिनु पर्ला। श्रम परि पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि समय प्रतिष्ठा गर्नु पर्ला। रोकिया काम दया र प्रयत्न गर्नु पर्ला। धर्म कर्म तथा परोपकारितामा प्रवृत्त भइनेछ। मेहनत गर्दा राम्रो फाइदा हुनेछ। भविष्यको लागि विशेष काममा जग बसाउन पनि सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिन्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रत्याशित नतिजा कमजोर देख्नाले काम दृढ पर्ला। स्वास्थ्यको लागि औषधि जोहो गर्नु पर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनमा अल्मलिनले काम बन्न समय लाग्नेछ। केही चुनौती अंगाल्दै अघि बढ्नु पर्ला। श्रम परि पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्साउँदै अघि बढ्ने समय रहेको छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने योग देखिन्छ। सजग रहनुहोला। पछिका लागि विशेष काममा जग बसाउने मौका समेत मिल्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन् भने पछिको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। मनका फाइदा उठाउन सकिन्छ। परिश्रम परि पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुन जानेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीलाई समेत पछि पार्न सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। समय तालिका नमिल्दा योजना अधुरो रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्, स्वास्थ्य चिन्ताले सताउन सक्छ, अध्ययनमा बाधा पुग्न सक्छ, परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नु नै बुद्धिमानी हुने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विषयमाथि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9056575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर कहाँबाट बोल्दै हुनुहुन्छ?
1: मकवानपुर सिगरबासबाट जवान सिंह बोल्दैछ।
0: जवान सिंह बोल्दै हुनुहुन्छ मकवानपुरबाट? कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो नातिको विषयमा।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2082 साल 10 को महिना
0: 2082 साल
1: 10 को महिना
0: माघ महिना कति गते? माघ महिना 6 गते के बार पर्छ?
1: शनिबार पर्छ।
0: भएन त मिलेन, जन्ममिति नै मिलेन। 2082 साल माघ महिनाको 6 गते शनिबार पर्दैन। तपाईँको नातिको जन्ममिति तपाईँले भन्नु पर्यो राम्रोसँग प्रश्न गरी बुझ्ने तरिकाले। जन्ममिति मिलेन क्या बुवा, बुझ्नुभयो?
1: हजुर।
0: 2082 साल माघ महिनाको 6 गते शनिबार पर्दैन। 2082 सालमा तपाईँको नातिको जन्म भएको होइन होला त्यसो भए? खै बुहारीहरू कोही हुनुहुन्न त्यहाँ?
1: छैन, सर बुहारी नै हुन्छ, उनीहरू ड्युटी गर्छ।
0: हजुर, अब त्यसो भए हेर्न मिलेन, जन्ममिति मिलेन, नमिलेपछि हेर्न मिल्दैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो। 2082 साल माघ महिनाको 6 गते शनिबार नातिको भन्नुभयो, शनिबार पर्दैन। 82 साल होइन पक्कै पनि, कि बार बिर्सिनुभयो कि साल बिर्सिनुभयो, बिर्सिन्छ बिर्सिनुभयो उहाँले। 9841575223 र 9056575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार।
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
2: प्युठानदेखि सुरेन्द्र सुनार।
0: सुरेन्द्र सुनार प्युठान जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: दाईको।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ प्युठानतिर?
2: घरमा हुँदा सुनिराख्छु।
0: घरमा हुँदा सुनिराख्नुहुन्छ।
2: हजुर।
0: दाईको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2050 साल 9 महिना 15 गते
0: 9 को महिना 15।
2: हजुर, साँझ 7 बजे।
0: साँझको 7 बजे हो।
2: हजुर।
0: जन्म कुन जिल्ला भएको हो?
2: प्युठान जिल्ला।
0: प्युठान जिल्ला, सुन्नुहोस् है त।
2: हस् हुन्छ।
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। दाजुको चाहिँ 2050 साल पुष कृष्ण पक्षको बिहिबार द्वितीय तिथिमा जन्म कर्कटासी तिसिया नक्षत्रको प्रथम चरण, नाम आउँदो रहेछ हुबाट हुम बहादुर नाम आउँदो रहेछ है।
2: हजुर।
0: मध्यनाडी देवगढ परेको छ दाजुको, घातकमा परेको छ तिथि, नराम्रो तिथि, द्वितीय सप्तमी द्वादशी घातक, बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष भन्ने राशि पनि घातक छ। कुण्डली असाध्य राम्रा छन् दाजुको, नराम्रो ग्रह छैन। सरकारी जागिर, सरकारी क्षेत्र, विदेश यात्राहरू राम्रो छ, तर विवाह चाहिँ त्यति राम्रो छैन, अरू सबै थोक राम्रो छ।
2: अनि विवाहको सम्बन्ध कस्तो होला अरू?
0: त्यही त, विवाह राम्रो छैन, अरू सबै राम्रो छ, विवाहमा बाधा छ।
2: विवाह गरिसक्नु भएको छ, विवाह सँगै हुनुहुन्छ, निसन्तान पनि छ, त्यसको निवारण के कस्तो होला?
0: विवाहमा बाधा छ क्या, त्यही भनेको मैले, विवाह नजुराइकन नहेराइकन आफ्नै तरिकाले गर्नु भएको देखिन्छ।
2: हजुर हजुर।
0: हो कि होइन, लभ म्यारिज क्या, प्रेम विवाह भन्छ नि त्यसलाई।
2: माघी विवाह हो, प्रेम विवाह त होइन,
0: माघी विवाह हो।
2: हजुर।
0: आफै खोजेर बिहा गरेर आफै आफै खोजेर पछि माग्नु भएको कि केटी माग्न जानु भएको थाहै नपाइकन?
2: होइन, हेरेरै मागेरै बिहा गरेको छोटो समयमा।
0: छोटो समयमा
2: हजुर,
0: पहिला चिन्जान थिएन बिहा गर्नुभन्दा पहिला?
2: नै थिएन।
0: थिएन
2: हजुर।
0: तपाईँको दाजुको त प्रेम विवाह हुने ग्रह पर्छ दाजुको, विवाह बाधा छ। अब भाउजूको पनि जन्ममिति र जन्म समय तपाईँसँग थाहा छ?
2: हजुर थाहा छ।
0: समय थाहा छ?
2: समय पनि भाउजूसँगै हुनुहुन्छ, म सोध्न सक्छु?
0: ल सोध्नु, समय सोध्नु, जन्ममिति भन्नु कति हो?
2: एकैछिन है सर।
0: ल भनिहाल्नु त, फटाफट गर्नुपर्छ, कार्यक्रममा एकछिन होल्ड गर्न मिल्दैन। हेलो,
2: समय,
0: हेलो,
2: हजुर हजुर हजुर,
0: जन्ममिति भन्नुहोस् न।
2: 2053
0: 2053
2: असार 17 गते।
0: असारको 17 गते, समय भन्नु।
2: बिहान 5 बजेतिर।
0: बिहानको 5 बजे
2: हजुर।
0: जन्म कुन जिल्लामा भएको हो बाबुजूको?
2: अर्घाखाँची।
0: अर्घाखाँची जिल्लामा जन्म भएको हो
2: हजुर।
0: अब हेरौँ कस्तो रहेछ है त।
2: हस्,
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा, दाजुको बिहिबारको दिन जन्म बिहिबार है
2: हजुर,
0: भाउजूको चाहिँ आइतबारको राति उजाड भएको सोमबार होइन
2: हजुर,
0: अनि त्यसपछि जम्मा 17 गुण आयो, राशि मिलेन, गौण मिलेन होइन, गुण पनि जम्मा 17 गुण आयो। हाम्रो भाउजू माङ्गलिक हुनुहुन्छ है, माङ्गलिक भाउजू माङ्गलिक हुनुहुन्छ, दाजु माङ्गलिक हुनुहुन्न, यो भएर समस्या आएको। भाउजूले माङ्गलिकको रत्न कवच लाउनुपर्छ है, भाउजूले माङ्गलिकको रत्न कवच लाउनुपर्छ, छिट्टो रिसाउने बानी छ भाउजूको पनि होइन, अनि दाजुले रत्न कवच लाउनुपर्छ, अनि सन्तान गरेर निसन्तानपन सम्बन्धीको समस्याको समाधान हुन्छ, नभए हुँदैन है। माङ्गलिक हुनुहुन्छ भाउजू, मङ्गलबारको दिन चोखो खाने, गणेशको पूजा गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने, दाजु भाउजू मिलेर होइन यो गर्नुपर्छ। रत्न कवच हामीसँग पाउँछ, चाहियो भने सम्पर्क गर्नु, 10 बजेपछि फोन गर्नु। त्यहाँको भाउजूले माङ्गलिकको रत्न कवच लाउनुपर्छ है, भाउजूले माङ्गलिकको रत्न कवच लाउनुपर्छ, छिट्टो रिसाउने बानी छ भाउजूको पनि
2: होइन,
0: अनि दाजुले रत्न

0: विषयमा हिरानकराई फोन गर्नुभएको थियो। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर नमस्ते। राधे श्याम कामको बोल्दै हुनुहुन्छ?
1: हजुर म मगरीबाट बोल्दै हुन्छु।
0: कहाँबाट भन्नुभयो?
1: म मकनपुर गढीबाट बोलेको छु।
0: मकनपुर गढीबाट शुभ नाम भन्नुहोस् तपाईँको।
1: मेरो प्रताप सिंह नेसुरो। हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म छोराको बारेमा। हजुर
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: छोराको जन्ममिति 2072 साल।
0: 72 साल
1: मङ्सिर 8 गते।
0: मङ्सिरको 8 गते समय भन्नु?
1: बिहानको 9:15
0: 9:15 के बार पर्छ?
1: मङ्गलबार।
0: ठिक छ। जन्म मकनपुरमै भएको हो?
1: हजुर मकनपुर एडाउनमै हस्पिटलमै भएको। हजुर
0: ल सुन्नुहोस् है त।
1: हजुर
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2072 साल कार्तिक शुक्ल पक्षको मङ्गलबार मङ्सिरमा जन्म भए पनि कार्तिक शुक्ल पक्षको मङ्गलबार पर्छ है।
1: हजुर
0: चतुर्दशी तिथिमा जन्म राशि मेष राशि भरणीको प्रथम चरण नाम आउँछ लीबाट लीलामणि भन्ने नाम आउँछ नरानको मेष राशि पर्छ है।
1: लीलामणि
0: हजुर नरानको नाम के हो भनेर सोधे भने कर्मी ज्योतिषीले लीलामणि हो भन्नु है। मध्यनारी नरगण परेको छ बाबुको घातक तिथिहरू प्रतिपदा षष्ठी एकादशी आइतबार घातक हुन्छ। नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक हुन्छ होइन। चन्द्रमा राम्रो ग्रह राम्रा छन् त भाइ बाबुको छोराको ग्रह राम्रो छ। सरकारी क्षेत्र सरकारी जागिर पनि राम्रो छ बाबुको। तपाईँसँग ग्रह अलि मिल्दैन पछि पितासँग नराम्रो छैन। अहिलेलाई ग्रह चलेको छ बाबुको शुक्र र सिद्धा यो स्वामयोग भन्छ। यो स्वामयोग भयो भने बाबुको अलि पढाइमा राम्रो हुँदैन मन जाँदैन चोरपटक लाग्ने बिरामी हुने यस्तो दशाहरू पर्छ। अलि छिट्टो रिसाउने क्या
1: बाबुको
0: नमान्ने छिट्टो रिसाउने बानी छ नि त।
1: हजुर
0: यसको लागि चाहिँ दशाको शान्ति एक पर गर्नु अरू केही गर्नु पर्दैन। ग्रहको शान्ति गराइदिनुहोस् राम्रो हुन्छ। कार्तिकको 10-11 गते पछि दिन हेराएर अनि ग्रह शान्ति गर्नु राम्रो हुन्छ समस्या आउँदैन है।
1: राशि के राशि पर्यो भन्नुभयो? मेष राशि भन्नुभयो होइन?
0: राशि मेष राशि लीलामणि नाम आउँछ लेखेर राख्नु पर्यो बिर्सिन्छ नि।
1: हजुर
0: लीलामणि नाम आउँछ लीलामणि राशि मेष राशि है।
1: हजुर
0: पढाइमा अलिक पढाउनु पर्यो समय दिनु पर्यो नि छोरालाई। तपाईँले समय दिनुहुन्न?
1: समय त अब दिइरहेको छ गुरु।
0: अब यतिको पढाइले त अनि भोलि पछि के गर्नु त नि? सानामा पढाइ राम्रो भयो भने पो ठुलो गएपछि पढाइ राम्रो हुन्छ हो कि होइन भन्नु त। फर्स्ट हुने मान्छे हो नि त तपाईँको छोरा। अनि फर्स्ट हुने मान्छे त फर्स्ट हुनु पर्यो नि त होइन। एकपटक ग्रह कटाउनु पर्यो है।
1: के के गर्नुपर्छ गुरु त्यसको लागि?
0: ग्रह कटाउने अब कार्तिकको 10 गते पछि 11 गते पछि कटाउनु पर्छ। पहिला सुरुमा दिन हेर्नु पर्यो अग्नि रुद्री जुराउनु पर्यो पहिला ग्रह शान्ति गर्न जुराउनु पर्छ। अनि जुराइसकेपछि पण्डितलाई भनेर ल यो दिन मेरो घरमा ग्रह शान्ति गरिदिनु पर्नेछ गर्नुपर्नेछ आएर गरिदिनुहोस् भन्नु। तिनजना बाबुको राई मात्रै भयो भने तिनजना पाँचजना पण्डित राखेर ग्रह शान्ति एकपटक राम्रो तरिका गर्नु। अब ग्रह शान्ति गर्नुभन्दा पहिला मलाई फोन गर्नु म के गर्नुपर्छ भनेर लेखेर तपाईँलाई लिस्ट बनाइदिन्छु त्यसको आधारमा गर्नु राम्रो हुन्छ। पढाइ राम्रो रिसाउँदैन अहिले त एकदम रिसाउँछ भनेको मान्दै मान्दैन टेर्दै टेर्दैन रिसाउँछ बुद्धि अलि राम्रो छैन अहिले
1: चाहिँ।
0: अब यसमा चाहिँ विशेष ख्याल गर्नु होला। अरू त्यस्तो नराम्रो ग्रह दशा छैन ठिकै छ है। हुन्छ राधे श्याम।
1: राधे श्याम
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई चाहिँ विशेष गरी आफ्नो बारेमा छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको। तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले पनि हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। अब आज

एकादशी श्राद्ध 20 गते मंगलबारको दिन है, भोलि चाहिने तपाईँको चाहिँ द्वादशी श्राद्ध, अनि फेरि कसै कसैले के भन्दा रहेछन् भन्दा मगाएको दिन श्राद्ध गर्नु हुँदैन भन्दा रहेछन्। फेरि ल बाठा भएका क्या फेरि है, त्यस्तो होइन नि त्यो मगा यस्तो छ क्या, के छ भन्दा मगाएको दिन श्राद्ध गर्नै नहुने होइन, मगाएको पनि श्राद्ध हुन्छ, पद्धति छ यसको पनि। मगा श्राद्ध पिण्ड दानेन ज्येष्ठ पुत्र विनश्यति भन्छ, ज्येष्ठलाई हानि गर्छ विनाश हुन्छ भन्छ, तर यो सोह्र श्राद्धको मगाले होइन फेरि क्या। मगा तिथि त सोह्र मगा चाहिँ तपाईँको नक्षत्र सोह्र श्राद्धमा मात्रै आउने होइन, यो अरू अरू बेला पनि आइरहन्छ, बुझ्नुभयो कुरा। त्यो भएर अरू केही कुरा नसुन्नुहोस्, कानमा तेल हाल्नुहोस्, आज एक छाकी बस्नुहोस्, भोलि तपाईँको पिताको द्वादशी श्राद्ध छ भने चुपो लागेर द्वादशी श्राद्ध गर्नु, यो शास्त्रले भनेको कुरा मैले भने होइन है। मगा श्राद्धको छुट्टै विधि छ विधान छ, यो मगा श्राद्धमा चाहिँ अरू सबै गर्ने, पिण्डदान नगर्ने अनि होमहरू हालेर गर्ने भन्ने हुन्छ क्या। तपाईँको गर्ने अहिले श्राद्ध मगा श्राद्ध होइन नि, तपाईँको त सोह्र श्राद्धको श्राद्ध हो नि, कुरा बुझ्नु है। यसरी फेरि उल्टो पाल्टो गर्नु होला र पिति रिसाउला न, अनिष्ट होला, खतम होला, बर्बाद होला फेरि। त्यो भएर यसमा तपाईँले विशेष ख्याल गरेर सम्झाएको सम्झाइ गर्छु म, तपाईँहरू खै नसुनिया कि सुनिएर पनि नसुनिया जस्तो गरे हो कि बुझेर पनि नबुझ्या जस्तो गरे हो कि यो थाहा छैन। तपाईँको पुरेतबाले हुँदैन भनेछन् भने मलाई फोन गर्नु, त्यही बेला पुरेतबासँग बसेर फोन गर्नु मलाई, बुझ्नुभयो। मगा श्राद्धको विषयमा, मगा श्राद्ध यो बेलामा, यो बेलाको श्राद्ध मगाको श्राद्ध होइन, यो बेलाको श्राद्ध भनेको सोह्र श्राद्ध हो, पार्वण श्राद्ध हो, पितृको पर्व हो, यो बेलाको गर्ने काम चाहिँ पर्व पर्व हो क्या। यो चाहिँ पर्व भनेको चाड पर्व जस्तै, पितृजी यो बेला खुसी हुन्छन्, माथि पितृजी कतिर छोराले मलाई पिण्डदान गर्छ र खामला बसौँला रमाउँला तृप्त हुँला भनेर म आश गरिरहेका हुन्छन्। तपाईँ चाहिँ तिथिको दिन नगर अन्त अन्त अरू अरू दिन गर्नुभयो भने पितृ रुष्ट हुन्छन् अनि कामै छैन। बरु तपाईँको चतुर्दशीको श्राद्ध चाहिँ जसले पाए त्यसले गर्नु हुँदैन, त्यो श्राद्ध चाहिँ औँसीको दिन गरिदिनु क्या। जस्तै चतुर्दशीको श्राद्ध चाहिँ दुर्घटना आदि भएर मृत्यु भएको छ होइन, हात हतियारबाट मृत्यु भएको छ, जस्तै आर्मी पुलिसमा भर्ती हुनुहुन्थ्यो त्यहाँ मृत्यु भएको छ भने चतुर्दशी श्राद्ध चाहिँ फेरि त्यही दिन गर्ने हो होइन। काल आएर मृत्यु भएको छ भने चतुर्दशी श्राद्ध चतुर्दशीको दिन काल आएर मृत्यु भएको छ भने त्यो दिन त्यो दिन त्यो श्राद्ध गर्नु हुँदैन है। तर अकाल मृत्यु भएको छ, दुर्घटना आदि भएर काटमार भएर मृत्यु भएको छ भने त्यही दिन चतुर्दशीकै दिन गर्नुपर्छ, त्यो फेरि छुट्टै विशेष दिन हो त्यो चाहिँ फेरि क्या, बुझ्नुभयो नि। त्यो भएर भोलि श्राद्ध गर्नलाई एक छाक बस्नुहोस् होइन, एक छाकी बसेर आज एक छाकी गर्नुहोस्। कपाल नकाटिकन श्राद्ध गर्नुहुन्छ भने त्यो काम छैन। मैले यहाँ धेरैमा टिकटकमा युट्युबमा फेसबुकमा देखाएको हुन्छु, श्राद्ध भनेको श्रद्धाले गर्ने हो, मैले जे जसरी मलाई अनुकूल मिल्छ त्यसरी गर्ने हो भन्दा चाहिँ धेरै कुरा देखिया हुन्छ सुन्या हुन्छ, त्यसरी जसरी अनुकूल मिल्छ त्यसरी गर्नलाई तपाईँको चाहिँ मिल्दैन। कहाँ लेखाएको छ कपाल काट्नुपर्छ भनेर भनेका छन्, फेरि श्राद्धकै किताबमा लेखाएको छ। यदि तपाईँले श्राद्ध गर्दाखेरि कपाल खौरिनु भएन भने तपाईँले दिएको पिण्ड दिशा विष्ट भनेको दिशा हो, दिशा समान हुन्छ, अनि तपाईँले दिएको तर्पण पानी चाहिँ रगत समान पिप समान हुन्छ भनेर लेखेको छ। लेखा कहाँ छ भनेर देखाउनु देखा भन्नुहुन्छ भने मेसेन्जरमा जोडिनु, म तपाईँलाई किताबको फोटो खिचेर पठाइदिन्छु क्या फेरि, बुझ्नुभयो नि। कहाँ लेखाएको छ भन्ने मान्छेलाई यो चाहिँ फेरि विशेष गरी चाहिँ कुरा बुझ्नुभयो। सबै थोक गर्ने कपाल तालु पार्न चाहिँ के को आइतबार भएको छ, फेरि कपाल त उम्रिहाल्छ नि, फेरि उम्रिँदैन। अफिस जानुपर्छ अरे, अफिसमा कहाँ तालु पार जानु हुँदैन, अफिसमा कहाँ नियम छ तालु पार जानुहुन्न, टक्क ढाका टोपी लाउनुहोस् त, हो कि होइन। मार्केटिङ गर्नुपर्छ भन्दा कति कति मार्केटिङ गर्ने मान्छेले चाहिँ कपाल तालु पार्नु हुँदैन, तालु पारेर कपाल चाहिँ ढाका टोपी लाए हुँदैन, ढाका टोपी लाउन मन नलागे क्याप टोपी लाए हुँदैन, हो कि होइन ल भन्नुहोस् त। अनि सोह्र श्राद्धमा कसैले के भन्छन्, खौरिने हो दारी खौरी भइहाल्छ नि भने तपाईँले भन्दा हुन्छ, शास्त्र मान्नु पर्दैन, शास्त्र नमान्ने हो भने श्राद्ध किन गर्नु, त्यसो नगरे भइगयो नि त। श्राद्ध चाहिँ शास्त्र चाहिँ मान्ने, समाजले के भन्छ भने डराले पनि श्राद्ध चाहिँ कराले पनि गर्ने, कपाल नखोरिकन गर्ने, त्यो काम छैन। त त्यस्तो व्यक्तिको घरमा विनाश मात्रै हुन्छ, नाश मात्रै हुने, त्यो राम्रो होइन। यो चाहिँ मैले तपाईँलाई प्रश्न खुलेर बोल्दै आएको छु, रिसले है धेरै ठाउँमा देख्छु मैले तपाईँको
होइन तपाईँको चाहिँ विदेशतिर ए हामी त विदेशमा छौँ, विदेशमा छौँ कसरी गर्ने के गर्ने, कपाल खोर्ने काम मिल्छ, ड्युटी गर्नु, जागिर खानु पर्यो, जागिर सबैले खाछन्, तपाईँले मात्रै खानुभएको होइन जागिर, विदेश सबै विदेश गएका छन्, तपाईँ मात्रै जानुभएको होइन विदेश, के विदेश गएको सबैले कपाल नखोरिकन श्राद्ध गरेका छन् त, कपाल खोरेर तालु भएर पनि त श्राद्ध गरेका छन् नि, गरेका छैनन्, हो कि होइन? बाबुप्रतिको श्रद्धा भाव हुनुपर्छ। अनि कोही के भन्छन्, मरुन्जेलसम्म मरिसकेपछि यो गरेर के हुन्छ, बाचुन्जेल दुःख दिएपछि, बाचुन्जेल खुसी खुसीको साथ दिने, खाना दिने, लाउने, बाचुन्जेल खाना लाउने दिन तपाईँको कर्तव्य हो त, करले पनि दिनुपर्छ, बाबुको सम्बन्धी झम्मा खाएपछि दिनु पर्दैन, हो कि होइन? भन्नुहोस् त, सम्पत्ति नखानुहोस् न, तपाईँ पाल्नै पर्दैन, मलाई सम्पत्ति चाहिँदैन भन्नुहोस्, कुनै आश्रममा लगेर दान गर्नुहुन्छ, आश्रममा गएर जानुभयो भने तपाईँले भन्दा राम्रो व्यवस्था गरेर पाल्छ आश्रमले, फेरि वृद्ध आश्रम भने होइन, मैले वृद्ध आश्रम पनि धेरै प्रकारका छन्, क्वालिटी क्वालिटी, तपाईँको जुन पिताले पुर्खाले कमाएका धन सबै आश्रममा लगेर दिने हो भने फाइभ स्टार होटलमा राखेर सेवा सुविधा नोकर चाका राखेर राखिदिन्छन्, वृद्ध आश्रमै बस्ने हो भने पनि। बाउको सम्बन्धी खाना चाहिँ खानै चाहिने, अनि बाउ पाल्न सक्दिन, अनि यस्तो भयो उस्तो भयो भन्ने त्यो भन्न पाइँदैन, त्यो नियम विपरीत छ। तपाईँले बाउलाई जुन व्यवहार गर्नुहुन्छ अहिले तपाईँको छोरोले देखिरहेको छ, त्यो व्यवहार तपाईँले धेरै भोग्नुपर्छ पछि कुनै दिन, पृथ्वी गोलो छ होइन, त्यो भोग्न तयार भएर मात्रै बुवा आमालाई त्यो व्यवहार तपाईँले गर्नुहोस्, सासू ससुरालाई त्यो व्यवहार तपाईँले गर्नुहोस्, तपाईँको पनि त बुहारी आउँछ नि, तपाईँ पनि त बुढी हुनुहुन्छ नि भोलिपछि, हुनुहुन्न? तपाईँ जुकै सधैँभरि जवान हुने, तपाईँको घरमा बुहारी नआउने त होइन, बुहारी आउँछ नि, छोरोले देखिरहेछ, ए बाबुआमालाई यस्तो पो गर्नुपर्दो रहेछ त, मेरा बाबुआमाले मेरा हजुरबा हजुरआमाले यस्तो व्यवहार गरेका छन्, मैले पनि पछि यही गर्नुपर्ने रहेछ भनेर छोरोले देखिरहेछ, सिकिरहेछ, हो कि होइन? त्यही भएर बुहारी तपाईँको पनि आउँछन्, छोरा तपाईँको पनि छ, बुढी तपाईँ पनि हुनुहुन्छ, सधैँभरि म लकाचमानी हुन्छु र म सक्षम हुन्छु भन्ने नसोच्नु होला। जसरी तपाईँ अहिले सासू ससुराको सेवा गर्नुहुन्छ जुन भावले हो, त्यही भावले पछि तपाईँको छोराछोरीले तपाईँको सेवा गर्नेछन्। संस्कार भनेको यही हो क्या, फेरि बुझ्नुभयो? संस्कार दिने, किताबको मात्रै पढाएर मेरो छोरो फर्स्ट भएको छ भन्न मात्रै त्यसमा तपाईँ फुरुक्क पढ्नु पर्दैन, किताब जसले पनि पढ्न सक्छ। संस्कार दिनुहोस् छोरालाई, छोरीलाई संस्कार दिनुहोस्, संस्कार दिनुभयो भने तपाईँको छोरो नपढेर अनपढ भए पनि केही फरक पर्दैन, गरिखान्छ केही न केही गरेर, इमान्दारिता हुन सिकाउनुहोस्। छोराको अगाडि हजुरबा र हजुरआमाको सासू ससुराको कुरा काटेका छन् क्या, यहाँ धेरै बुवा देख्छु क्या मैले, फेरि सबै त्यस्तो हुनुहुन्न, फेरि बिचरा कोही चाहिँ मरि मिटेर सेवा गर्ने पनि हुनुहुन्छ, कोही फेरि सासू नि खराब पनि हुँदैन क्या कहीँ कहीँ, फेरि चाहिँ बुझ्नु भएन, कोही कोही कहीँ कहीँ चाहिँ सासूले चाहिँ तपाईँको बुहारीले जति गरेको पनि नदेख्ने बुहारी सासू पनि छन् फेरि कहीँ कहीँ चाहिँ क्या, होइन? तर सबै त्यस्तो हुँदैनन्, सबै बुहारी खराब र सबै सासू खराब हुँदैनन्, आफूले गर्नुपर्ने कर्तव्य पूर्ण रूपमा निष्ठावान तरिकाले गर्नुहोस्। भगवान्ले देखाएका छन् तपाईँलाई सासूले अति र अत्याचार गरेका छन् भने उनीले भोग्ने हो, तपाईँले होइन, भगवान्ले देख्नु भएको छ भन्नुहोस्। सहेको र रहेको खेर जाँदैन कहीँ पनि, तपाईँले सहनुहोस् खेर जाँदैन। बुहारीले तपाईँले अत्याचार गरेकी छिन्, खाना लगाउन त्यति राम्रोसँग दिँदैनन्, झर्को फर्को गर्छिन् भने सहेर बस्नुहोस्, होइन? सहेको र खेर जाँदैन, पछि फेरि त्यही बुहारीको पनि त फेरि बुहारी त आइहाल्छ नि, छोरा छ क्या, नाति छँदैछ होइन, नातिले बिहा गरेर अर्कैको छोरी ल्याउने हो फेरि, अनि फेरि भोग्नु पऱ्यो भने त बुहारीले पनि भोग्नु परिहाल्छ। त्यो बेलामा बुहारीलाई थाहा हुन्छ मैले यस्तो गराएको थिएँ र मलाई यस्तो गरेँ भनेर, त्यो बेलामा अनि त्यसपछि तपाईँको चाहिँ रुने मात्रै उपाय, पशुताउनु मात्रै उपाय हो, यो प्रष्ट रूपमा छ। त्यसकाल परिस्थिति अनुसार चल्नुपर्छ। श्राद्धको दिन कपाल नखोलिकन श्राद्ध गर्दै हुनुहुन्छ भने तपाईँले नगर्नु, झन् उल्टै दोष लाग्छ, बुवालाई दिशा खुवाए जस्तै हो, पिसाब खुवाए जस्तै हो, लेखा छ है फेरि शास्त्रले, यो दिशा खुवाउने उ गर्दा कस्तो कस्तो नराम्रो शब्द सुनिए तापनि तितो सत्य हुन्छ क्या, सत्य कुरा कहिले मिठो हुँदैन, तितो हुन्छ, लेखा छ, लेखा कुरा भनिदिए मैले तपाईँहरूलाई, यो मैले पहिला पनि भनिरहेको छु तपाईँहरूलाई, श्राद्धको दिन तपाईँको श्रीमानले कपाल खौरिनु हुँदैन भने त्यो दिन श्राद्ध नगर्नु बरु, तपाईँहरूले सिधा मात्रै गर्नुहोस्, बाहुन बोलाउनुहोस् दुई चारजना, बाहुनलाई भोजन गराउनुहोस्, दक्षिणा गर्नुहोस्, फेरि बाहुनले मात्रै खाना चाहिँ हुने भन्नु, आफ्नै भान्जा भान्जी बोलाउनुहोस् बरु, खुवाउनुहोस्, दक्षिणा गर्नुहोस्, तर श्राद्ध नगरिकन तपाईँ तम्सेर पिण्ड नपकाउनु होला कहिल्यै पनि, यो कुरा याद गर्नु। सोह्र श्राद्धमा जहिले पनि पायसको पिण्ड चाहिन्छ, पायस भनेको के हो भन्दा खिरको पिण्ड चाहिन्छ,
कुरा बुझ्नुभयो? खिरको पिण्ड चाहिन्छ सोह्र श्राद्धमा, एकादशी श्राद्धमा पनि खिरको पिण्ड चाहिन्छ। पिण्ड भनेको खिरको हुन्छ क्या, बुझ्नुभयो नि? फेरि एक मानो दुध लिएर आउने, चढाउन पनि त्यही, पिण्ड पकाउन पनि त्यही होइन। दुई तीन लिटर ल्याउनुहोस् गाईको दुध, अनि तपाईँको चाहिँ दुधै दुधमा खिर पकाएर खुवाउनुहोस् पितृलाई, खुसी हुन्छन् पितृहरू। एकचोटि खाने त हुने, वर्षमा दुई फेर खाने त हुने, पितृले कति खान्छन् त, हो कि होइन? एक लिटर दुध 100 रुपियाँ चढाउन सक्नुहुन्न, 100 रुपियाँको तरकारी कम ल्याउनुहोस्, मिठो कम खानुहोस्, एक छाक कम मिठो खानुहोस्, भइहाल्नु। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला। यो चाहिँ मेसेन्जरमा धेरैले भन्नुहुन्छ, मलाई चाहिँ यसो टिकटक फेसबुकतिर तपाईँको चाहिँ बाटा पनि धेरै देख्छु क्या। मैले श्रद्धाले गर्ने हो, श्रद्धाले गर्ने, श्राद्ध त गर्ने श्रद्धाले नि हो। श्राद्धाले गरेर कपाल नखोलेको नियम विपरीत गर्न हुँदैन। श्राद्ध गर्ने हो भने एक छाकी बस्नुभयो कि बस्नु भयो नि तपाईँ, त्यसो भए एक छाकी त गर्नुभयो होला नि अघिल्लो दिन त। अनि एक छाकीमा के हुन्छ, कपाल खौरिने, दाढी खौरिने, नङ काट्ने होइन, अनि त्यसपछि नुहाई नुहाई गर्ने, त्यसपछि बल्ला पकाएर खाने, एक छाकी भनेको त्यही हो। अनि पकाएर झ्यामझ्याम एक साग खाने, कपाल खौरेको छैन, कस्तो असजिलो लाग्दैन, अप्ठ्यारो लाग्दैन तपाईँहरूलाई, हो कि होइन भन्नुहोस् त? त्यही भएर कपाल नखौरिकन श्राद्ध गर्दै हुनुहुन्छ भने त्यो गलत हो, कहाँ लेखा छ भनेर ठुला कुरा नगर्नुहोस्। तपाईँले त्यही कुरा पछि भोग्नुपर्छ, तपाईँको सन्तान सन्ततिले भोग्छन् त्यही कुरा। यो कुरो याद गर्नु होला तपाईँले, फेरि विशेष गरी चाहिँ यो कुरा भन्न चाहे मैले। भोगी भोलि चाहिँ द्वादशी श्राद्ध खुरु खुरु गर्नु, भोलि मगा परो भनेर नगर्ने, यही गर्ने ऊ गर्ने बाना नबनाउनु। भोलि मगा श्राद्ध तपाईँको चाहिँ मगा नक्षत्र परेर मगा श्राद्ध होइन त्यो, होइन, भोलि सोह्र श्राद्ध हो, सोह्र श्राद्ध मध्येमा 12 श्राद्ध भोलि द्वादशी श्राद्ध हो भोलि, त्यो तरिकाले गर्नुहोस्। तपाईँले त्यसमा केही कन्फ्युज हुनुभयो भने मलाई फोन गर्नुहोस् अनि म भनिदिन्छु। जस्तै एकादशीको दिन तपाईँको एक छाकी परो, भात खाने नखाने, एकादशीको दिन एक छाक परो, कपाल काट्ने नकाट्ने, नङ काट्ने नकाट्ने भन्नुहुन्छ नि, त्यो सबै काट्नुपर्छ, गर्नुपर्छ, खानुपर्छ। एकादशीको दिन परोस् चाहे द्वादशी दिन परोस्, श्राद्ध भनेको रोक्नु हुँदैन, छेक्नु हुँदैन। तपाईँको आज श्राद्ध गर्दै हुनुहुन्छ घरमा भने श्राद्धको पितृ प्रसाद भनेको के हो? दाल भात तरकारी अचार घिउ दही यही होइन हो? त्यो खानुपर्छ, पितृलाई चढाएको कुरो खानुपर्छ, प्रसाद पितृ प्रसाद। देवता रिसाएर केही फरक पर्दैन, बुझ्नु, पितृ रिसायो भने वंश नासिन्छ, खतम हुन्छ। यो कुरा तपाईँले बुझ्नु पर्यो विनय गरेर विशेष गरी है। अनि द्वा अनि त्यसपछि तपाईँको चाहिँ कति गुरुहरूले के भन्नुहुँदो रहेछ भन्दा नखाइने हुन्छ, नखाइने हुन्छ भने लेखा कहाँ छ त्यो देखाइदिनु पर्यो होइन। तपाईँलाई खाए हुन्छ, खानुपर्छ भने लेखा तपाईँलाई चाहियो, म लेखा किताबको फोटो खिचेर म्यासेन्जर पठाइदिन्छु, त्यो हेर्नु, चित्त बुझाउनु, श्लोक समेत गरी होइन। अनि त्यसपछि एकादशीको दिन एक छाक गर्नु पर्यो परेन, द्वादशी श्राद्ध गर्नलाई आज एक छाक गर्नु पर्यो परेन। एक छाक भने के हो? एकचोटि अन्न खानुपर्छ क्या, फलफुल खाएर मात्रै हुँदैन। अनि नङ कपाल दाढी काट्ने नकाट्ने, त्यसो एक छाकीको दिन चाहिँ द्वादशी श्राद्ध गर्न छ, त्यसो भए एकादशीको दिन कपाल काट्नुहुन्छ त, दाढी काट्नुहुन्छ त, नङ काट्नुहुन्छ त, हुँदैन नि त। हो, अरू बेला हुँदैन, श्राद्ध गरेको एक छाकीको दिन गर्न खानु काट्नुपर्छ। यसो तपाईँले यो कुरा प्रष्ट हुनु पर्यो क्या पहिला सुरुमा चाहिँ, अनि तपाईँले पनि सिकाउनु पर्यो अरूहरूलाई, बुझाउनु पर्यो अरूहरूलाई चाहिँ होइन। यो कुराहरू तपाईँले गर्नु, अरू केही गर्नु पर्दैन, चिन्ता लिनु पर्दैन। कुनै समस्याहरू आयो भने फोन गर्नुहोस्, समस्याको समाधान पनि गराउँछु, तपाईँको मनमा भएको कन्फ्युज हेरेर पनि हटाइदिन्छु। मैले बोलेको कुरा फेरि म आफै बनाएर चाहिँ बोल्दिनँ क्या, त्यो बोल्नु हुँदैन नि। फेरि कसैले आएर केही कुरा मलाई यो खोइ कहाँ लेखा छ भन्दा कसैले भनिदियो भने मैले के जवाफ दिने त भन्दा, लेखेको कुरा चाहिँ बोल्नु पर्छ, डटेर बोल्नुपर्छ। कहाँ लेखेको कुरा भन्दा धर्म सिन्धुमा, निर्णय सिन्धुमा, हाम्रो संविधान नै त्यही हो, शास्त्रको संविधान नै त्यही हो, धर्म सिन्धु निर्णय सिन्धु, यी दुईटा कुरामा लेखा कुरा हामीले डटेर भन्न मिल्छ होइन। यसमा तपाईँले पनि होइन यहाँ गरेर पनि पाउनुहुन्न, मैले पनि होइन यहाँ गरेर पाउँदिन, यो भागको कुरोलाई सत्य कुरोलाई सत्य नै हामीले भन्नुपर्छ भन्ने हो। भोलि मगा श्राद्ध खुरु खुरु गर्नुहोस् है, भोलि मगा परो भने नगर्ने होइन, भोलि मगा श्राद्ध होइन, भोलि द्वादशी श्राद्ध हो क्या, कुरा बुझ्नुभयो होइन? द्वादशी श्राद्ध हो भोलि, त्यहाँ हेर्नु तपाईँले बुझ्नु, कुन गुरुले चाहिँ मगा श्राद्ध भोलिको श्राद्ध गर्नुहुन्न भनेर भनेछ नि त, अलि पढे लेखा गुरुहरूलाई सोध्नुहोस् त, बुझ्नुहोस् त,
होइन यसमा तपाईँले विशेष ख्याल गर्नुहोला, मजाले गर्नुहोस्, राम्रो हुन्छ। बरु चतुर्दशी श्राद्ध चाहिँ तपाईँको चाहिँ काटमार भएर अथवा गोलीगटाले मरेका बितेका अथवा काटेर मरेर डढेका अकाल मृत्यु भएकाहरूको चाहिँ चतुर्दशी श्राद्ध नै गर्नुपर्छ, अरू गर्न मिल्दैन। त्यो चाहिँ अकाल मृत्यु भएको छैन, काल आएर वृद्ध भएर बुवा आमा तपाईँको बित्नु भएको छ भने चाहिँ बरु चतुर्दशी श्राद्ध चाहिँ नगर्नु, भोलिपल्ट औँसीको दिन गर्नु भनेर तपाईँ लेखा कुरा, फेरि मैले भनेको कुरा होइन, क्या शास्त्रले लेखेको कुरा। कपाल नखोरिकन तपाईँको श्रीमानले श्राद्ध गर्दै हुनुहुन्छ भने सामग्री तयार नगर्नुहोस्, तपाईँ पनि पापको भागीदार तपाईँ पनि हो। फेरि यो कुरो विचार गर्नुहोला भन्न चाहे मैले, कपाल नखोरिकन श्राद्ध गर्नु पर्दैन, कपाल नखोरिकन तर्पण गर्नु पर्दैन, केही पनि गर्नु पर्दैन। कपाल तपाईँको श्रीमानले यदि खोरिनुहुन्न भने भान्जालाई ज्वाइँलाई बोलाउनुहोस्, ब्राह्मणलाई गुरुलाई बोलाउनुहोस्, होइन मजाले पकाएर खुवाउनुहोस्। खुवाइसकेपछि तपाईँले वस्त्र अथवा दक्षिणा दान गर्नुहोस्, टिका लगाएर दिनु। खाइसकेपछि है फेरि ब्राह्मण अन्त्य भोजन अन्त्य दक्षिणा भन्दा भोजनको अन्त्यमा दक्षिणा गर्नु भन्छ क्या शास्त्रले, हो त्यसरी गर्नुहोस्। त्यो बरु उत्तम मानिन्छ, त्यो देखावटी गरेर हुँदैन, यो कुरा सत्य कुरा हो असत्य कुरा होइन भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: रेडियो बिहानी 97.6 MHz।
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 22 अध्यायको 34-40 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। उहाँले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँ कहाँ भेला भए। तिनीहरूमध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, गुरूज्यू, व्यवस्थामा महान आज्ञा कुन हो? उहाँले तिनलाई भन्नुभयो, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगम वक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि विशेष गरेर यहाँ हामीले देख्ने मुख्य विचार भनेको सारा व्यवस्था र अगम वक्ताहरूका शिक्षाको आधार नै महान आज्ञाहरू हुन् र महान आज्ञा र प्रथम आज्ञा यही हो भनेर भन्नुभएको कुरा हामी यहाँ देख्छौ। विशेष गरेर यहाँ यीशु प्रभुले शिक्षा दिइरहनु हुँदाखेरि भीड़हरू उहाँका पछि पछि थिए र त्यसमध्येमा पनि सबैभन्दा मुख्य पात्रहरू भनेको सदुकीहरू, फरिसीहरू र शास्त्रीहरू नै थिए। उनीहरूले यस ठाउँमा यीशु प्रभुको शिक्षालाई एकदमै अवलोकन गर्ने गर्दथे, अथवा अर्को भाषामा यीशुले के बोल्नुहुन्छ र यीशुले के गर्नुहुन्छ भन्ने कुराको चियो चर्चामा व्यस्त भएका मानिसहरू नै थिए र सदुकीहरूले विशेष गरेर येशूलाई फसाउने हिसाबले प्रश्नहरू गरेका थिए। फरिसीहरूले पनि येशूलाई फसाउने हिसाबले प्रश्नहरू गरिरहेका थिए। यीशु प्रभुको शिक्षण सेवामा उहाँले सिकाउनु भएको कुराहरूलाई उनीहरूले खुबै ध्यान दिएर सुन्ने गर्दथे र सदुकीहरूले सोधेको प्रश्न अनुसार पुनरुत्थानको बारेमा प्रश्न गरेका थिए, जसले चाहिँ पुनरुत्थान हुन्छन् र आत्माहरू हुन्छन् भन्ने कुरा, स्वर्गदूतहरू हुन्छन् भन्ने कुरा उनीहरू विश्वास गर्दैनथे। मरेकाहरू पुनरुत्थान हुन्छन् र स्वर्गदूतहरू हुन्छन् भन्ने यिनीहरूले विश्वास गर्दैनथे। त्यसकारण यिनीहरू मन्दिरमा सेवारत हुन्थे र त्यस बेला यीशुलाई उनीहरूले प्रश्नहरू सोधेर फसाउन खोजेको कुराहरू हामी यहाँ देख्छौ र यीशु प्रभुले चाहिँ हरेक समय होसियारीका साथ बुद्धिमानीका साथ उहाँले उत्तर दिनुभएको कुरा पनि हामी यहाँ देख्छौ। अब यस ठाउँमा जब सदुकीहरूलाई यीशुले चुप पार्नुभयो अथवा चुप पार्नुभएको खबरले फरिसीहरू उहाँका भेला भए, किनभने फरिसीहरूले पनि यीशुलाई फसाउनु नै खोजेको थियो र सदुकीहरूले पनि फसाउनु नै खोजेको थियो। र यस्तो बेलामा सदुकीहरू चुप यीशुले सदुकीहरूलाई चुप पार्नु भएको खबर पाएर फरिसीहरू उहाँका भेला भए र उनीहरूले यस्तो प्रकारका प्रश्न गरेको हामी देख्छौं। तिनीहरू मध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, गुरूज्यू व्यवस्थामा महान आज्ञा कुन हो? यसरी यीशु प्रभुलाई उनीहरूले प्रश्न गर्दछन् र व्यवस्थाका अध्यापकले नै यो कुरा सोधे, किनभने व्यवस्थाको अध्यापक अथवा व्यवस्थालाई उल्था गर्ने व्यक्ति जो शास्त्रीहरू पनि हुन् र उनीहरूले प्रश्न गर्छन् र उनले प्रश्न गर्यो व्यवस्थाको महान अथवा व्यवस्थामा महान आज्ञा कुन हो। यसरी यीशु प्रभुलाई प्रश्न गरेको कुरा हामी यहाँ देख्छौ र उहाँले तिनीलाई भन्नुभयो, तैले परम प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, महान र प्रथम आज्ञा यही हो। यीशु प्रभुले दिनुभएको उत्तर साह्रै नै घदलाग्दो अर्थपूर्ण र सत्य नै थियो, त्यसैले उहाँले उनीहरूलाई यो जवाफ दिनुभयो, तैले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु भनिकन व्यवस्थाकै खण्डबाट बाइबल धर्मशास्त्रबाट नै उहाँले उत्तर दिनुभयो र यो उत्तर अति नै महान थियो र उहाँले दोस्रो पनि त्यस्तै छ भनेर भन्नुभयो, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु हो। र व्यवस्थामा यति गहिरो कुरा परमेश्वरले धेरै वर्ष अगाडि व्यवस्था दिँदाखेरि मौसालाई व्यवस्था दिँदाखेरि नै यो सबै कुरा लेखिएको थियो र यो कुरा व्यवस्थाका अध्यापकलाई थाहा थियो र यिनीहरूले पढिरहेकै थियो र शास्त्रीहरूले र सदुकीहरूले र फरिसीहरूले यो कुराहरू उनीहरूले पढेको कुराहरू पनि हामी थाहा गर्छौ र पढेर उनीहरूले यो कुराहरूलाई त्यति गहन रूपमा लिएको हामी देख्दैनौ। त्यसैले पनि प्रभु यीशुले उनीहरूलाई यो उत्तर दिँदै हुनुहुन्थ्यो कि आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा समाजले प्रेम गर्नु, यसको अर्थ व्यवस्थाप्रति आज्ञाकारी हुनु, व्यवस्थामा भनिएका सबै कुराहरू तन मन धनले पालन गर्नु भन्ने कुरा यहाँ देखिन्छ र छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु भनेको छ। छिमेकी भनेको एकदमै महत्वपूर्ण व्यक्तिहरू हुन् जुन छिमेकी चाहिँ आफ्नो वरिपरि रहन्छन् र उनीहरूलाई प्रेम गर्नु आफैलाई जस्तै प्रेम गर्नु, त्यसकारणले उहाँले यहाँनिर भन्दछ सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्, प्रथम आज्ञा महान आज्ञा र दोस्रो आज्ञा, यी दुई आज्ञाहरू बडो गहन रूपमा छन्। यीशुलाई फसाउने हिसाबले सोधिएको भए पनि यीशु प्रभुले उत्तर दिनु हुँदाखेरि व्यवस्थाको आधारमा नै शिक्षा दिनुभयो र उल्टो व्यवस्थामा भएका गहन कुराहरूलाई गहिरा कुराहरूलाई सत्य कुराहरूलाई यीशुले उनीहरूलाई सिकाउनु भयो। यसरी लेखकले चाहिँ यो खण्डमा महान आज्ञाको बारेमा उल्लेख गरेको छ, पहिले परमेश्वरलाई अनि छिमेकीहरूलाई आफैले जस्तै प्रेम गर्नु भनेका छन्। आदरणीय श्रोता, हामीले यो वचन सुन्दै गर्नु गर्दाखेरि परमेश्वरको महान आज्ञालाई पहिचान गर्नु र पालन गर्नु आवश्यक छ। यीशुलाई विश्वास गर्ने कुरा महत्वपूर्ण छ भने उहाँले भन्नुभएको वचन पालन गर्नु त्यत्तिकै महत्वपूर्ण छ। सदुकीहरूलाई फरिसीहरू र शास्त्रीहरूले परमेश्वरको वचन व्यवस्था पाएर पनि त्यो व्यवस्था अनुसार नचलेको अवस्थाहरू यीशुले भेटाउनु भयो। उनीहरू बाहिर चाहिँ देखावटी रूपमा उनीहरूले ढुङ्गीको काम गरे, भित्र एउटा बाहिर अर्को, र समाजमा देखाउने हिसाबले उनीहरू जिउन थाल्यो। तर व्यवस्थाको मर्म अनुसार, व्यवस्थामा लेखिएको अनुसार उनीहरूले गरेन। त्यसै कारणले पनि येशु प्रभु व्यवस्थालाई पालन गर्न यहाँ आउनुभयो। व्यवस्थाका सत्य कुरालाई सही ढंगले प्रस्तुत गर्नलाई उहाँ आउनुभयो। उहाँले सिकाउनु भएको शिक्षा देखेर सबैजना छक्क परे, र उनीहरू छक्क परेर येशु प्रभुको शिक्षामा उनीहरू केन्द्रित भएको पनि हामी थाहा पाउँछौ। यीशुले सिकाउनु भएको शिक्षा चाहिँ अरूको भन्दा आधिकारिक रूपमा थियो भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछ। यीशु ख्रिस्टले व्यवस्थालाई पूरा गर्न आउनु भएको हो, उहाँले व्यवस्थालाई पालन गर्नुभयो, र हामीले पालन गर्न नसक्ने अथवा मानिसहरूले पालन गर्न नसकेको व्यवस्था उहाँले पालन गरेर देखाउनु भयो। आदरणीय श्रोता, येशु ख्रिस्ट आज हाम्रो परमेश्वर हुनुहुन्छ। उहाँले व्यवस्थालाई भंग गर्न आउनु भएन, तर व्यवस्थालाई पालन गर्न उहाँ आउनुभयो, र व्यवस्थालाई पूरा गर्न उहाँ आउनुभयो। र यीशुलाई जतिसुकै उनीहरूले आरोप लगाए पनि यीशु प्रभुलाई उनीहरूले त्यो अनुसार भेटाएनन्, र धेरैले यीशुलाई फसाउन खोजे, तर यीशु प्रभु फस्नु भएन। उहाँ सत्य हुनुहुन्थ्यो र उहाँको शिक्षा सत्य थियो, र उहाँले व्यवस्थालाई रद्द गर्न आउनुभएको थिएन, उहाँ व्यवस्थालाई पूरा गर्न आउनुभएको थियो। त्यसै कारण सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै महान आज्ञाहरू हुन् भनेर यो खण्डमा हामी देख्न सक्छौ। र आदरणीय श्रोताहरू, सौर व्यवस्था अथवा परमेश्वरको महान आज्ञा, महान आज्ञा भनेकै परमेश्वरलाई सारा हृदयले, सारा समझले, प्राणले र समझले उहाँलाई प्रेम गर्नु नै हो, र आफ्नो छिमेकीलाई आफैलाई झै प्रेम गर्नु हो। के आज यहाँहरूले परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, आफ्ना सारा समाजले प्रेम गर्नुभएको छ? हामीले गरेका छौं। यसको अर्थ परमेश्वरलाई विश्वास गरेर परमेश्वरको आज्ञालाई हामीले तन मन धनले अथवा हृदयले, प्राणले, समझले हामीले के प्रेम गरेका छौं? यसको अर्थ के पालन गरेका छौं? यदि हामीले पालन गरेका छौं भने उहाँले दिनुभएको महान आज्ञा यही हो, सारा प्रभुगत जनहरूले, सारा मानव जातिले परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नुपर्छ, र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नुपर्छ। यदि यहाँहरूले यो वचन प्रवचन सुन्दै गर्नुहुँदाखेरि यदि परमेश्वरलाई प्रेम गर्ने अवस्था भएको छैन, परमेश्वरको बारेमा चिन्नु भएको छैन, जान्नु भएको छैन, बुझ्नु भएको छैन भने आज यही हो समय। यीशु प्रभुलाई तपाईहरूले विश्वास गर्नुभयो भने उहाँले तपाईलाई सत्य कुरा सिकाउनु भएको छ, उहाँले नै महान आज्ञा दिनुभएको छ, यो महान आज्ञालाई पालन गरेर आशिषित हुनुहोस्, र महान आज्ञालाई पालन गरेर आशिषित बन्नुहोस्, र अरूलाई पनि आशिषित बनाउनुहोस्। आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यी महान आज्ञालाई पालन गर्नुहोस्, सारा हृदयले, सारा प्राणले र सारा समझले प्रेम गर्नुहोस्, आज्ञा पालन गर्नुहोस् र आशीर्वाद लिनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीच आउनेछु र प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस्त, जय मसीह।

0: मलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141867764, 98141867764।
1: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।

0: सर सर कम्प्युटर जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का हो सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के भयो होला यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628100 9082979417
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
4: कता हो साइला यस्तो हतार हतारमा?
5: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
4: ल त पनि विदेश जानलाइस कि के हो?
5: यहीँ बन्द किन जाएर हो है पासपोर्ट?
4: बटारिया कुरो नगर्नु होस्
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
4: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
7: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
10: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
11: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुहुँदा हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा काठमाडौँमा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। यतिखेर हामी कंग्रेसको 15 महाधिवेशन केन्द्रित छौं किनभने विभिन्न पत्र पत्रिकाहरू र संचार माध्यमहरूले नेपाली कंग्रेसको महाधिवेशनलाई नै केन्द्र भागमा राखेर यतिखेर विचार विमर्श र बहसहरू चलाइरहेका छन्। त्यसैले गर्दाखेरि नेपाली बहसका एक दुईवटा श्रृंखलाहरू करिब कंग्रेसमय नै भनेका छन् किनभने नेपालको ठूलो लोकतान्त्रिक पार्टी र नेपाली कंग्रेसको आसन्न यो 15 महाधिवेशन चलिरहेको 15 महाधिवेशनका पेरिफेरीमा रहेर त्यहाँका समग्र विषयहरूका वरिपरि रहेर हामी बहस र चर्चा गर्ने गर्दछौं र अहिलेको अवस्थामा बीपीकै लाइनमा फर्किएका छन् गगन कुमार थापा 25 सदस्यीय बन्दैछ पदाधिकारी संख्या र राष्ट्रिय लोकतन्त्र समाजवाद कंग्रेसको वैचारिक आधार हो नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारणा कुनै बदलाव नआएको पनि स्पष्ट सन्देश दिएका छन्। त्यसैले गर्दाखेरि आज हामी नेपाली कंग्रेसकै पेरिफेरीमा र नेपाली कंग्रेसको 15 महाधिवेशनका वरिपरि रहेर कुराकानी गर्नेछौं।
3: खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
2: इस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता जय बाबु शिवाकोटी हुनुहुन्छ। शिवाकोटीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद।
2: होइन, तपाईँले सहमहामन्त्री पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले अजय बाबु शिवाकोटीलाई सहमहामन्त्रीमा जिताउनु पर्ने आधारहरू प्रस्तुत गर्नुहोस् न। किन महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई उम्मेद्वार मतदान गर्ने?
4: यस्तो छ, नेपाली कंग्रेसको सामान्य कार्यकर्ता भएर पनि त्यसैमा रमाउन सकिन्छ, त्यसैमा त्यो पनि हाम्रो लागि ठूलो नै कुरा हो। क्रियाशील सदस्य त्यो पनि धेरै ठूलो कुरा हो। हामीले हिजो अस्ति मात्रै मथुरा श्रेष्ठलाई काठमाडौँमा सम्मान गर्यौं, जसले 2007 सालमा क्रियाशील सदस्यता लिनुभएको थियो र अहिले नेपाली कांग्रेसको जीवित यो क्रियाशील सदस्य लिएका मतलब सक्रिय सदस्य त यो अहिले हामी वितरण गरेका छौं र सदस्यता लिएको मध्ये पनि सबभन्दा जीवित व्यक्ति हुनुहुन्थ्यो उहाँ हुनुहुन्छ र उहाँलाई पार्टीले अस्ति 15 महाधिवेशनको उद्घाटन समारोहमा स्वयं सभापतिले सम्मान गर्नुभयो। म आफैले उहाँलाई स्कटिङ गरेर स्टेजमा लिएर गएको थिएँ। भने मतलब हामी सामान्य कार्यकर्ता हुनुपर्ने नेपाली कांग्रेसको एउटा त्याग परम्परा इतिहास विरासत बोक्यो यो पार्टीको र सामान्य कार्यकर्ता जहाँ 5 पुस्ताले यो पार्टीमा आफ्नो भूमिका निर्वाह गरेको छ, आफूले यहाँ योगदान दिइरहेको छ, त्यो त्यो पार्टीको करिब 9 लाख चाहिँ क्रियाशील सदस्य भएको यो पार्टीमा, लाखौं यसमा चाहिँ त्याग तपस्या बलिदान गरेको यो पार्टीमा र सामान्य कार्यकर्ता भएर बस्नुपर्ने एउटा गर्वको विषय हो। र त्यो हुँदाहुँदै म 14 महाधिवेशनमा केन्द्रीय समितिमा पुगेँ। विशेष महाधिवेशन गर्ने कुराहरूमा आवाज उठाइयो, त्यसको लिड गरियो र त्यसपछि फेरि विशेष महाधिवेशनबाट केन्द्रीय समितिमा पनि पुग्यो र अहिले 2 कार्यकाल केन्द्रीय समितिमा बसेपछि हामी कसरी पार्टी सञ्चालन हुँदो रहेछ, कहाँबाट योगदान अझ बढी गर्न सकेको रहेछ त्यो कुरा अनुभव गरेपछि मेरो पार्टी नेतृत्वहरूसँगको सल्लाह परामर्शपछि थप पार्टीमा एउटा भूमिका पनि निर्वाह गर्न सकिने, एउटा जिम्मेवारी लिएर काम गर्दा गर्दा त्यसमा थप योगदान पुर्याउन सकिने र एउटा हामीहरू हाम्रो पछिल्लो जुन पुस्ता छ यद्यपि अहिले 35 वर्ष मुनिको विधानले नै यो व्यवस्था गरेर उल्लेख्य मात्रामा हामी केन्द्रीय समितिमा युवा साथीहरू पनि पुग्ने अवस्था बनेको छ। हिजो 14 महाधिवेशनको बेलामा सबभन्दा कम उमेरका 3-4 जना मध्ये यो यद्यपि मेरो 35 नागिसकेको थियो त्यो बेलामा, यी 3-4 जना मध्ये हामीहरू केन्द्रीय समितिमा पुगेर आफ्नो भूमिका निर्वाह गर्यौं, त्यो बेला के कति गर्यौं भन्ने कुराको सार्वजनिक त्यो मतलब त्यो संचार माध्यमदेखि लिएर त्यो सबै कुराहरू ओपन नै छ। त्यस कारणले हामीले हिजो गरेका कामलाई पनि आफ्नो नेता कार्यकर्ताले त्यो मूल्याङ्कन गर्नुभएकै छ। र त्यो सबै हेर्दै गर्दा यो पन्ध्रौं महाधिवेशनमा आइपुग्दै गर्दा चाहिँ पार्टीले जुन किसिमले नयाँ साथीहरूलाई, पुराना साथीहरूलाई, पार्टीमा योगदान गरेकाहरूलाई, मतलब प्रजातन्त्र सेनानी, शहीद परिवारदेखि विभिन्न क्लस्टरलाई जसरी सम्बोधन गरेको छ र उहाँहरूकै पार्टी युवाले मेरो पार्टी भन्ने अवस्था बनाएको छ, हिजो प्रजातन्त्रलाई लडेर पार्टीमा आबद्ध भए प्रजातन्त्र लडेकाहरूलाई यो मेरो पार्टी भन्ने अवस्था बनेको छ, शहीद परिवारका व्यक्तिहरूले पनि यो मेरो पार्टीमा मलाई पनि भूमिका दियो भन्ने छ। सबै सेक्टर अहिले हामीले यो ल्याटरल इन्ट्री मार्फत पेसागत बुद्धिजीवीहरूलाई, यसमा विशेषगत विज्ञहरूलाई जसरी यहाँ ल्याउने प्रयास भएको छ, यी सबै हेर्दै गर्दा श्रमिकको पार्टी, अपाङ्गता भएको पार्टी, विभिन्न क्लस्टरहरू, अब एउटा पनि क्लस्टर छैन कि जसले जसलाई चाहिँ हामीले त्यहाँ छुटायौँ भन्ने खालको, त्यो अवस्थामा अगाडि बढिरहेको यो बेलामा नेपाली काङ्ग्रेसको केन्द्रीय नेतृत्वमा र पार्टी पदाधिकारीकै भूमिकामा रहेर नेपाली काङ्ग्रेस थप योगदान पनि गर्ने, योगदान गर्न सकिने अवस्था चाहिँ बनेको छ।
2: तपाईँले देशभरका महाधिवेशन प्रतिनिधिहरूले, अहिले त जेएनजी पुस्तका पनि कतिपय आएका छन्, युवा पुस्तका पनि आएका छन्, होइन 7,000 भन्दा बढी इतिहासमै धेरै प्रतिनिधिहरू यतिखेर काठमाडौँमा छन्। अजय बाबु शिवाकोटीलाई कसरी चिन्छन् महाधिवेशन प्रतिनिधिहरूले?
4: मैले नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटीमा रहेर, दुईपटक केन्द्रीय समितिमा रहेर गरेको कामका आधारमा पनि आम पार्टीका नेता कार्यकर्ता शुभेच्छकहरूले चिन्नु भएको मैले व्यक्तिगत रूपमा महसुस गरेको छु। म आफै पनि म त एउटा कसरी चिन्नुहुन्छ होला भन्ने कुराको सन्दर्भमा चाहिँ मैले केन्द्रीय समितिको एउटा सदस्यको नाताले, पार्टीको एउटा सामान्य कार्यकर्ताको नाताले मैले पार्टीमा आउनुभएका महाधिवेशन प्रतिनिधिहरूको बीचमा पुग्दै गर्दा उहाँहरूले मलाई यस बीचमा यो करिब 5 वर्षको अवधिमा नेपाली काङ्ग्रेसमा रहेर मैले गरेको भूमिकाको आधारमा, केन्द्रीय समिति यहाँ प्रस्तुत गरेर आफ्नो विचारको आधारमा, मिडिया मार्फत पार्टीको लिएका नीति सिद्धान्त विचार कार्यक्रमलाई डिफाइन्स गरेको हिसाबले त्यसलाई अगाडि लाने, जनताको बीचमा पुर्याउन खोजेको त्यो प्रयासका कारणले पनि उहाँहरूले नोटिसमा लिनु भइरहेको रहेछ। मैले हिजो मात्रै पनि बन्द सत्रमा थुप्रै साथीहरू भेटेँ, उद्घाटन सत्रमा भेटेँ, हिजो खाना खाने बेलामा भेटेँ र जुन किसिमको मैले रेस्पोन्स पाएँ, जुन किसिमको चाहिँ उहाँहरूले उम्मेदवारीलाई एउटा अपनाउनु भएको छ, म त्यसका लागि पनि म उहाँहरूसँग धन्य छु र उहाँहरूले मलाई त्यसरी मलाई जसरी रिसिभ गर्नुभएको छ, मलाई जसरी उहाँले अपनाउनु भएको छ, त्यो कुराले नै उहाँहरूले मलाई चिन्नु हुँदो रहेछ, उहाँहरूले मलाई अपनाउनु हुँदो रहेछ भन्ने कहिले मैले अनुभव गरेको छु र म आशा छ यो कुरा मतमा पनि रिफ्लेक्ट हुन्छ।
2: अब अन्तमा कसरी महाधिवेशन प्रतिनिधिलाई वा चाहिँ देशभरिका चाहिँ नेता कार्यकर्ताहरूलाई यो 15 महाधिवेशनमा उपस्थितहरूलाई चाहिँ तपाईँको सन्देश के छ?
4: यो गत वर्ष भदौमा जुन किसिमको विद्रोह भयो त्यो विद्रोहको पछाडि हामीले फर्केर हेर्नुपर्छ, त्यो विद्रोह किन भयो भन्ने कुरा। आज हामी जुन परिस्थितिमा छौँ, यो एक किसिमले भन्नुहुन्छ देश पनि एउटा संक्रमणबाट गुज्रियो, यो एक वर्ष पार्टी पनि एउटा संक्रमणबाट गुज्रियो। हामी विशेष महाधिवेशनमा जुन किसिमले पुग्नु पर्यो, विशेष महाधिवेशन पुग्नुको पछाडि हामीले गत वर्ष भदौमा भएको विद्रोहलाई एउटा पृष्ठभूमिमा हेर्यौं, पृष्ठभूमिबाट हेर्यौं र त्यो भदौ मा भएको विद्रोहको पृष्ठभूमि चाहिँ यो संविधान जारी भएपछि यताको जुन 10 वर्ष छ, 72 देखि 82 सम्मको यो 10 वर्ष, त्यो 10 वर्षमा हामीले कहाँ गल्ती गर्यौं, कहाँ कमजोरी गर्यौं र त्यसले आम नागरिकमा कस्तो असर पर्यो भन्ने विषयमा पनि नेपाली काङ्ग्रेसको यो आधिकारिक दस्तावेज जुन 15 महाधिवेशनमा स्वयं सभापतिले प्रस्तुत गरेको दस्तावेज छ, त्यो दस्तावेजमा पनि यो कुरा उल्लेख छ। त्यसैले यो विषयलाई नेपाली काङ्ग्रेसको तमाम नेतृत्व, पार्टी पंक्ति, कार्यकर्ता सबैले यसलाई मतलब अप्नाएर, मतलब यो इन्टरनलाइज गरेर अगाडि बढ्ने अवस्था हुन्छ। यो कुराबाट हामी अगाडि बढ्नु भनेको चाहिँ यो संक्रमणकालीन अहिलेको पार्टीभित्रको अवस्थालाई पनि अब हामी अन्त गरेर देशलाई एक खालको सुशासनतर्फ, समुन्नतितर्फ लिएर जाने पार्टीको लक्ष्य पनि त्यही छ, समुन्नत नेपाल, सम्मानित नेपाली। यो लक्ष्य पूरा गर्ने सन्दर्भमा नेपाली कांग्रेसको जुन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने जुन हाम्रो जुन विचारलाई हामीले यस अगाडि बोकेर आएका थियौँ स्थापना कालदेखि, त्यो विचारलाई अगाडि बढाउँदै गर्दा अबको लक्ष्य समुन्नत नेपाल र सम्मानित नेपालीको जुन लक्ष्य थियो, त्यो लक्ष्यलाई पूरा गर्न पनि अहिलेको नेपाली काङ्ग्रेस अब यो संक्रमण कालबाट बाहिर निस्कनुपर्छ। देशलाई पनि एक किसिमको संक्रमण कालबाट बाहिर निकाल्न पार्टी त्यही ढंगले बलियो रूपमा बदलिएको काङ्ग्रेस बनियो काङ्ग्रेसको रूपमा अगाडि बढ्नुपर्छ। त्यो कुराका लागि अहिलेको नेतृत्व यो चाहिँ समयको चेतलाई बुझेर अगाडि बढ्ने हैसियत राख्छ। अहिलेको पार्टी सभापति र पार्टी सभापतिसँगको टिम यो समय चेतलाई बुझेर देशको यो उसको पक्षमा अब सुदृढ एक पार्टीभित्र पनि थप सुदृढ एकता अगाडि बढाउनु पक्षमा र आफूलाई उभ्याउन सक्छ र यसको नेतृत्व गर्न सक्छ भन्ने हामीले विश्वास छ। त्यसकारणले पनि अहिले हामी सबै जो जो पार्टीमा आबद्ध भएर काम गरिरहेका छौँ, पार्टीमा आबद्ध हुन नसकेकाहरूलाई पनि थप आउने वातावरण बनिरहेको छ। अबको यो बेलामा देशलाई एक खालको भरपर्दो नेतृत्व चाहिएको छ, लहरदो नेता चाहिएको होइन, मतलब भुलभुलैमा बनाउने खालको नेता चाहिएको होइन, हामीलाई बलियो नेता, भरपर्दो नेता र देशलाई लिड गर्न सक्ने नेता चाहिएको छ, पार्टी चाहिएको छ। त्यो पार्टी नेपाली काङ्ग्रेस नै थियो, हो र रहनेछ भन्ने कुराको अस्तिको हाम्रो पार्टीको 15 मार्च उद्घाटन सत्रले पनि झल्को दिइसकेको छ। त्यसकारणले आम नागरिकलाई यही कुराको विश्वास दिलाउन पनि हामी अहिले पार्टी सभापति गगन थापाको नेतृत्वमा 15 मार्च नयाँ नेतृत्व लिएर जान चाहन्छौँ। त्यसमा पार्टीको तमाम पंक्ति यसमा तयार छ र हामी त्यसको एउटा सहयात्री भएर काम गर्न चाहन्छौ। मलाई आशा छ नेपाली काङ्ग्रेसका देशभरिबाट आउनुभएका 7,000 भन्दा बढी विदेशबाट आउनुभएका भातृ सुविधि संस्थाहरूबाट आउनुभएका तमाम नेता कार्यकर्ताले यसलाई हृदयङ्गम गर्दै अहिलेको नेतृत्व चयनमा आफूलाई उभ्याउनु हुनेछ र हामीहरूले त्यहाँ थप काम गर्ने अवसर पाउँछौ। मलाई आशा छ नेपाली काङ्ग्रेसको एउटा महामन्त्रीको उम्मेद्वारको रूपमा यहाँहरूले मलाई समेत त्यो काम गर्ने अवसर दिनुहुनेछ, मेरो विश्वास छ।
2: अस्ति बाबु सुबाकोटीजी, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि दिन चाहन्छौ। नमस्कार,
4: धेरै धन्यवाद टोकलाई र तपाईँ खेमजी सहित
2: नेपाली कंग्रेसका सहमहामन्त्रीका उम्मेद्वार अजय बाबु सुबाकोटी आदरणीय श्रोता मितिर जान चाहन्छौ। गाउँपालिका महासंघका अध्यक्ष एवं उपसेकोट गाउँपालिकाका अध्यक्ष र 15 महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डे तर्फ लक्ष्मीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ लक्ष्मी पाण्डेजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा। आदरणीय श्रोता, हामी नेपाली बहसमा यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनकै पेरिफेरीमा रहेर बहस र चर्चा गरिरहेका छौं र विशेष गरी नेपाली कंग्रेसको यो 15 महाधिवेशनको उत्साहपूर्ण ढंगले र गगन थापाको नेतृत्वलाई स्थापित गर्ने ढंगले चाहिँ अगाडि बढ़ेको छ र नेपाली कंग्रेसमा देशभरिबाट 7,000 भन्दा बढ़ी प्रतिनिधिहरू अर्थात महाधिवेशन प्रतिनिधिहरू आएका छन् र इतिहासमै यो पहिलो पटक 7,000 बढ़ी प्रतिनिधिहरू आएको यो विषयलाई पनि हामी केन्द्रमा राख्न चाहन्छौं। लक्ष्मी पाण्डेजी हामीसँग हुनुहुन्छ। लक्ष्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हस् धन्यवाद। आवाज एकदमै कम आएको छ
2: अहिले, ठिक छ? अडियो ठिक छ, मेरो सुनिरहनु भएको छ?
5: हजुर, एकदमै मधुर हो।
2: गाउँपालिका महासंघको अध्यक्ष, उपसेकोट गाउँपालिकाका अध्यक्ष र अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डेजी, होइन, केन्द्रीय सदस्यको उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूले, के छन् तपाईँका एजेण्डाहरू?
5: खेमजी, यो ऐतिहासिक 15 महाधिवेशनमा नेपाली कंग्रेसको यो मेरो केन्द्रीय समितिको उम्मेदवारी, स्थानीय तहको वास्तविकता, स्थानीय तहको भावना मर्म, पार्टीको संगठनमा जोड्न र स्थानीय तहलाई अझ मजबूत, अझ बलियो बनाएर काम गर्नको लागि मेरो उम्मेदवारी हो र यो ऐतिहासिक महाधिवेशनमा देश विदेशबाट आउनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूलाई मेरो अनुरोध छ, वास्तविक संघीयताको मर्म स्थानीय सरकारमा हुन्छ। हामी त्यहाँ काम गर्यौं, त्यहाँ एउटा अनुभव बटुलेका छौं, त्यहाँको सुशासन, विकास र सेवा प्रवाह अझ मजबूत गराउनको लागि र तल्लो तहसम्म, वडासम्म काँग्रेसको संगठनलाई अझ मजबूत गराउनको लागि मेरो उम्मेद्वार।
2: अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा देश विदेशबाट, डायस्पोराबाट र अझ समग्र रूपमा नेपालबाट, नेपालका विभिन्न जिल्ला 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, होइन, उहाँहरूको एउटै ध्येय यतिखेर गगन थापाको नेतृत्वलाई स्थापित गर्ने र पदाधिकारी संख्या पनि बढ़ाइएको छ, केन्द्रीय सदस्यहरूको संख्या पनि लमसम बढ़ने सम्भावना व्यापक देखिन्छ, त्यसमा तपाईँ बलियो उम्मेद्वार कसरी, तपाईँले चिन्छन् महाधिवेशन प्रतिनिधिले देशैभरकाले?
5: धेरै धेरै साथीहरूले चिन्नुहुन्छ। मैले गाउँपालिका राष्ट्रिय महासंघमा बसेर यो काम गरिरहँदा मैले पूर्व मेची, पश्चिम महाकाली, मलाई लाग्छ 700-760 को साथीहरू मात्रै होइन 753 मा हामीले संगठनलाई बलियो बनाउने र स्थानीय सरकारमा बसेर काम गर्दा नेपाली कंग्रेसले स्थानीय तहमा सुशासन र विकास बलियो बनाऊ भन्ने हामीलाई दिएको निर्देशन हामीले पालना गर्ने गरी हामी सबै राजनैतिक दलहरूसँग समन्वय गरेर सबै राजनैतिक दलहरूसँग यसको वास्तविकतामा टेकेर नागरिकको भावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छौं। त्यसकारण पनि सबै साथीहरूले हामीले उम्मेदवारी गर्दा मैले उम्मेदवारी गर्दाखेरि जहाँ जगमा बसेर काम गर्ने संगठन गर्ने संगठनकर्ताहरूलाई नजिकबाट चिन्नुहुन्छ भन्ने विश्वास पनि हामीले लिएका छौं।
2: अब तपाईँको केन्द्रीय सदस्यमा बलियो उम्मेदवारी छ होइन त्यसो भए?
5: हजुर एकदमै।
2: र अब के भन्न चाहनुहुन्छ महाधिवेशन प्रतिनिधिहरूलाई, देश विदेशबाट आउनुभएका सबै प्रतिनिधिहरूलाई?
5: देश विदेशबाट आउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूले अहिले यसपटकको ऐतिहासिक महाधिवेशनमा हाम्रो युवा नेता कर्मठ र भविष्य उज्यालो बनाउन सक्ने ताकत भएको नेता गगन थापाको नेतृत्वमा रहेको यो विशेष महाधिवेशनले सम्पन्न गर्नको यो ऐतिहासिक पन्ध्रौं महाधिवेशनलाई उहाँकै नेतृत्वमा काम गर्ने अवसर हामीहरूले प्राप्त गर्नेछौ। र सबैलाई, म नजिक छु, म टाढा छु, म विदेशमा छु, म नेपालमा छु, म दूर दराजमा छु, म कुनामा छु, म विपन्न छु, म कमजोर छु भन्ने भावनालाई कतै पनि रहन नदिने गरी समतामूलक पार्टीको मूलधार निर्माण गर्नको लागि सूर्योदय नेता गगन थापाले जुन अभियान ल्याउनु भएको छ त्यो भित्र बसेर काम गर्नको लागि सबैको सद्भाव रहोस्, कसैको मनमा पनि कटुता नरहोस् र सबैलाई मिलाएर लैजाने यो यो विधानले जुन व्यवस्था गरेको छ, एक व्यक्ति एक पदको अवधारणा समेत सार्वजनिक भएको छ, सबैलाई काम गर्ने अवसर पुग्छ। त्यसकारण पनि हामी सबै रमाएर यो भित्र समाहित हुनको लागि सकारात्मक भावना सहित यो महाधिवेशनमा हामी भाग लिन्छौं र सबैले उत्तिकै बराबर ऊर्जा बोकेर हामी फर्कन्छौं। त्यसकारण सबै महाधिवेशन प्रतिनिधि साथीहरूलाई मेरो अनुरोध छ, म पनि त्यसको एक अंश, म पनि एउटा सदस्यको रूपमा काम गर्ने इच्छा जाहेर गरेको छु। कहिले पनि आफ्नो इमान्दारीता, आफ्नो निष्ठा, आफ्नो कर्तव्यलाई हामीले कहिले पनि भुल्ने छैनौं र सानैदेखि नेपाली कंग्रेसको छत्रछायामा काम गरेको अनुभव मसँग छ। त्यो हिसाबले पनि सबैले मलाई यसपटक माया गर्नुहुनेछ र मतदान गर्नुहुनेछ र सबै रमाएर जाने वातावरण यो महाधिवेशनले सिर्जना गर्नेछ। त्यसकारण पनि सबैलाई हार्दिक अपील, हार्दिक अनुरोध छ, सबैको खुशीका साथ यो महाधिवेशन सम्पन्न गर्न महाधिवेशन प्रतिनिधिहरूको हात हुनेछ र सही नेतृत्व छनौट गर्ने तागत पनि सबैलाई मिलोस् भन्ने कामना गर्दछु।
2: अब एउटा कुरा जाँदा जाँदै चाहिँ स्थानीय तहदेखि केन्द्रसम्म आउँदै गर्दाखेरि स्थानीय तहमा चाहिँ नेपाली कंग्रेस र गगन थापाको नेतृत्व प्रतिको चाहिँ उल्लास उत्साह कतिको छ? किनभने कंग्रेस अहिले तीन ठाउँमा विभक्त छ, तैपनि संस्थापन कंग्रेस प्रतिको लगाव र कार्यकर्ताहरूको उत्साह कस्तो पाइयो?
5: अब यो त यो सबैले उत्साह बोकेको, एक हिसाबले पुराना दलहरूसँग वितृष्णा जागेको, पुराना दलहरूलाई नरुचाएको भावना, यो गएको फागुन 21 गते हामीले जुन नतिजा देखेका छौं, सबै यो चाहिँ भावना, यो निर्वाचन हार्नु, गाउँमा बसेर अथवा देश विदेशमा रहेर अब पुराना दलहरूको अब खैर्य छैन भन्ने जुन विकास भइसकेको थियो, अहिले गाउँ गाउँ जन जन विद्यार्थी महिला सानो उमेर पाको उमेर सबैलाई, हाम्रा 80 वर्षभन्दा माथिका बुवाहरूले पनि गगन थापाको नेतृत्वले यो जुन तागत सृजित गरेको छ यसले देशलाई एकपटक नयाँ मोड दिन्छ भन्ने विश्वास जागेको छ। त्यो हिसाबले पनि स्थानीय तहमा त साँच्चै नै एकदमै कलेज कलेजका विद्यार्थीहरूमा हामी गाउँमा बसेर हेर्दाखेरि सबैलाई चाहिँ यो तरंगित भएको अवस्था छ। त्यसकारण पनि यो नेतृत्व सबल नेतृत्व, अटल नेतृत्वको रूपमा सबैले हेर्नुभएको छ।
2: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लक्ष्मी पाण्डेजी नमस्कार।
5: हस् धन्यवाद केमजी, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन केन्द्रीय सदस्यका उम्मेद्वार एवं गाउँपालिका महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे। आदरणीय श्रोता, आज हामी नेपाली बहसमा नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनका पेरिफेरीमा रहेर बहस र चर्चा गरिरहेका छौं। हामी छोटो
3: हरो विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, पीस होम इन्टरनेट।
2: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनका केन्द्रीय सदस्य दलित तर्फका उम्मेद्वार डाक्टर डीबी सुनार हुनुहुन्छ। डीबीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद नमस्कार खेमजी
2: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनको बन्द सत्र चलिरहेको छ तपाईँले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ डीबी सुनारलाई केन्द्रीय सदस्यको उम्मेद्वारी र तपाईँको दावेदारी किन
6: यो नेपाली कंग्रेसको पन्ध्रौं ऐतिहासिक केन्द्रीय महाधिवेशनमा सर्वप्रथम देश र विदेशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य साथीहरूलाई स्वागत गर्न चाहन्छु र यो महाधिवेशन पहिलाको महाधिवेशन योभन्दा पहिला गरिएका सम्पूर्ण महाधिवेशनभन्दा भिन्न ढंगको परिस्थितिमा हामीले गरिरहेका छौं बीचमा हजुरहरू सबैलाई थाहा छ यो बीचमा हामीले विशेष महाधिवेशन पनि गर्न पुग्यौं विशेष महाधिवेशन पश्चात यो पन्ध्रौं नियमित महाधिवेशनको अवसरमा अहिले हामी अधिवेशन गरिरहेका छौं र यो अधिवेशन गरिरहँदा निश्चय पनि भदौ 23 र 24 गतेको जुन जेएनजी घटना भयो त्यस पछाडिको राजनीतिक अवस्था नेपालको अहिले परिवर्तित सन्दर्भमा उभिएको छ यो परिवर्तित सन्दर्भमा विभिन्न आयामहरू नयाँ वाचिकताका साथ अगाडि प्रस्तुत भएको सन्दर्भ छ चाहे त्यो नेपालको राजनीतिक परिस्थिति होस् आर्थिक नीतिको परिस्थिति होस् त्यसै गरी विश्व राजनीतिक परिवेशको सन्दर्भको विषय पनि बदलिएको छ फेरिएको छ यो अवसरमा नेपाली कंग्रेसभित्र पनि नेपाली कंग्रेसको विधानलाई अझ धेरै फराकिलो बनाएर विभिन्न उमेर समूहका विभिन्न जात जाति भाषा धर्म संस्कृति नेपालको संविधानको आकार जे छ नेपालको संविधानको जे खालको मूल मर्म छ त्यो मूल मर्मलाई समेत हुबहु हामीले अहिले यो विधानमा इन्ट्रोड्युस गरेका छौँ र त्यसै गरी
2: महाधिवेशन प्रतिनिधिले डाक्टर डीबी सुनारलाई चिन्छन् कसरी चिन्छन् बताउनुहोस्
6: त्यही त म मेरो विषयमा आउँदैछु त्यसैले तपाईँले प्रश्नमा जसरी भनिराख्नु भएको छ तपाईँको उम्मेद्वारी किन र के का लागि नेपाली कंग्रेसको केन्द्रीय सदस्य बन्ने भन्ने विषय आउँदै गर्दा नेपाली कंग्रेसको पार्टीमा लामो समयदेखि विभिन्न विचारहरू सम्प्रेषण गर्दै विभिन्न विषयमा काम गर्दै र विभिन्न तह तप्कामा र ओहदामा बसेर नेपाली कंग्रेस पार्टीको फाउन्डेशनल आस्पेक्टलाई निर्माण गर्ने र त्यसलाई चाहिँ थप मजबुत कसरी बनाउने भन्ने विषयमा काम गरिरहेको कर्म गरिरहेको एउटा योद्धाको रूपमा मेरो परिचय रहेको छ त्यति मात्र नभएर नेपाली कंग्रेसभित्र लामो समयदेखि विचारको खडेरी भएको र विचारमाथि ठूलो प्रश्नहरू तेर्सिरहेको बेला त्यो बेला एउटा युवाको हिसाबले लेखन शैलीबाट होस् पठन शैलीबाट होस् चाहे तपाईँहरू जस्तो एउटा चर्चित यो आम संचारकर्मीहरूसँग विभिन्न विचारहरू सम्प्रेषण गर्ने कुरा होस् त्यति मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि विभिन्न देशहरूमा नेपाली कंग्रेसको प्रतिनिधित्व गरेर नेपाली कंग्रेसका मुद्दा र मोडेलहरूको विकासका मोडेलहरू नेपाली कंग्रेसले अपनाइरहेको जति पनि यो राजनीतिक कार्यक्रमहरूको सन्दर्भका विषयहरू छन् ती कार्यक्रमहरूलाई पनि इन्टरनेसनल प्लेटफर्महरूमा पनि प्रतिनिधित्व गरेको र लगायत त्यति मात्र नभएर संगठनकै सवालमा पनि हेर्नुहुन्छ भने विगत 25 वर्षदेखि निरन्तर अनवरत रूपमा नेपाली कंग्रेसको भातृ संस्थादेखि लगेर नेवी संघदेखि लगेर नेपाल दलित संघदेखि लगेर त्यति मात्र नभएर हाल पनि अहिले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आदरणीय विश्व प्रकाश शर्माज्यू उपसभापतिज्यू हुनुहुन्छ यसको संयोजक त्यो संयोजक रहेको समितिभित्र सदस्यको रूपमा काम पनि गरिरहेको हुनाले नेपाली कंग्रेसभित्र थप अझ कसरी यो वैचारिक रूपमा अझ थप प्रष्टता कसरी पार्न सकिन्छ पोलिसी लेभलमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा म किन जोड्न चाहन्छु भने अहिले हामीले नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिभित्र रहेको मैले अघि नै जाहेर गरेको आदरणीय उपसभापति विश्व प्रकाश शर्माज्यूको नेतृत्वमा रहेको समितिले अहिले हामीले 35 जति उपसमिति निर्माण गरेर नेपालको समाजभित्र रहेका जकडिएर बसेका होस् या जकडिएर नबसेका होस् ती तमाम मुद्दाहरू आइडेन्टिफाई गरेर हामीले अहिले निरन्तर रूपमा यो विशेष महाधिवेशन पछाडि आएको जुन केन्द्रीय कार्य समिति छ त्यो भित्र निरन्तर रूपमा अनवरत रूपमा एक दिन पनि हामी थकान नमेटिकन अहिले विभिन्न पोलिसीमा काम गरिरहेका छौँ त्यो पोलिसीलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने सवालमा पनि निरन्तर हामी अभ्यासरत भइरहेको
2: र जाँदा जाँदै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई देशभरबाट आएका प्रतिनिधिहरूलाई के छ तपाईँको सन्देश
6: सबैभन्दा पहिला त आम रूपमा जसरी अहिले यो महाधिवेशनमा होमिनु भएको छ महाधिवेशन प्रतिनिधिज्यू साथीहरू सम्पूर्णलाई आफ्नो विवेक प्रयोग गर्नका लागि सर्वप्रथम हुन त नेपाली कंग्रेसभित्र वैचारिक स्वतन्त्रता छ आफ्नो छनौटको त्यो स्वतन्त्रता छ त्यो बीचमा पनि कतिपय सन्दर्भमा विभिन्न ठाउँबाट यसलाई चाहिँ इन्टरभेन्सन गर्ने आफ्नो त्यो वैचारिक स्वतन्त्रता र तपाईँको छनौटको स्वतन्त्रतामाथि इन्टरभेन्सन गर्ने परिस्थिति कहिलेकाहीँ नेतृत्व तहबाटै देखिन्छ त्योभन्दा मुक्त रहेर नेपाली कंग्रेस पार्टी भित्र रहेका आम तपाईँको चाहिँ नेता तथा साथीहरू खास गरी महाधिवेशन विवेकपूर्ण ढंगले आफ्नो विवेक अप्नाउनुहुनेछ भन्ने विश्वास लिएको छु र त्यो लिँदै गर्दा नेपाली कंग्रेसको बदलिएको परिस्थितिमा नेपाली कंग्रेसको आकार जे छ नेपाली कंग्रेसको भावना जे छ नेपाली कंग्रेसको मूल मर्म जे छ त्यो सम्पूर्ण विषयहरूलाई क्यारी गर्न सक्ने पोख्न सक्ने ठेक्न सक्ने खालको नेतृत्व सहितको सिङ्गो केन्द्रीय कार्य समिति अहिलेको वर्तमान आवश्यकता हो। बदलिदो परिस्थितिमा हामीले देखिरहेका छौँ, नेपाली कंग्रेसमाथि विभिन्न प्रहारहरू भइरहेको छ, अन्य राजनीतिक दलहरूबाट खास गरिकन नेपालको पछिल्लो क्रममा उदाएको नवउदित राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी हामी सँगसँगै उनीहरूको वैचारिक तादम्यता मिलिरहेको, कतिपय सन्दर्भ प्रिन्सिपली हामी एउटै ठाउँमा रहेको तर सांगठनिक धरातल उसको कमजोर भए पनि पछिल्लो क्रममा पपुलरिज्मको अथवा पपुलिस्ट मुद्दाबाट ऊ चाहिँ अहिले उदाएको हुनाले यस्ता चाहिँ कुराले गर्दाखेरि जनताको प्रत्यक्ष जुन सरोकार राख्ने मुद्दाहरू छन् ती मुद्दाहरू कहिलेकाहीँ डिरेल भइरहेको हुन्छ र मुद्दाहरू जनताको प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूभन्दा माथि पपुलिस्टहरूले काम गरिरहेको यस परिस्थितिमा हामीले ती सम्पूर्ण विषयहरूलाई बडो मिहिन ढंगले बुझ्न सक्ने खालको नेतृत्व सहित केन्द्रीय कार्य समिति ती मिहिन ढंगले अहिले बदलिदो आयाममा जसरी जस्तो बदलिदो आयाममा अहिले विश्व राजनीतिक परिघटनाहरू घटिरहेका छन् यसको विषयमा पनि नेपाली कंग्रेस जस्तो एउटा जिम्मेवार दलले आफूले कसरी यस्ता विषयहरूमा पस्कन सक्छ, त्यहाँभित्र रहेका केन्द्रीय कार्य समितिमा रहेका नेता तथा साथीहरूले कसरी पस्किन सक्नुहुन्छ, किनभने नेपाली कंग्रेस एउटा चाहिँ पार्टी मात्रै होइन यो समग्र देशको जनताको भावना बोक्ने एउटा चाहिँ समष्टिगत विषय पनि हो, त्यो भावना रूपी एउटा चाहिँ हामी सबैको एउटा भरोसा पनि हो, राष्ट्रिय शक्ति पनि हो, त्यो राष्ट्रिय शक्ति र राष्ट्रिय भरोसा बोक्न सक्ने पार्टीभित्र कस्तो खालको केन्द्रीय समिति बन्नुपर्छ, कस्ता खालका नेतृत्व जानुपर्छ, कस्ता खालका वैचारिक व्यवस्थामा आफूलाई उभ्याउन सक्ने प्रखर ढंगले नेपाली कंग्रेसको यो पछिल्लो क्रममा जति पनि यो च्यालेन्जेसहरू छन् च्यालेन्जेसहरूलाई बोक्न सक्ने र त्यसलाई चाहिँ सम्प्रेषण गर्न सक्ने जनता समक्ष होस् अन्तर्राष्ट्रिय इन्टरनेसनल प्लेटफर्महरू समक्ष होस् यी सबै कुरामा आफूलाई प्रखर ढंगले उभ्याउन सक्ने नेतृत्व चयन गर्नुपर्नेछ। यी सम्पूर्ण चुनौतीका बीचबाट नेपाली कंग्रेसलाई पुनर्जागृत गर्नुपर्नेछ। नेपाली कंग्रेसभित्र रहेका जति पनि विगतमा आएका प्रश्नहरू छन् ती प्रश्नहरूको जवाफ दिन सक्ने खालको नेतृत्व र केन्द्रीय कार्य समिति रहेका सदस्यहरूमा त्यो खालको ताकत हुनुपर्नेछ। त्यसैले सबै जात जाति भाषा धर्म संस्कृति वर्ण लिङ्ग संविधानले परिकल्पना गरेको जुन खालको समावेशता चरित्र भएको हाम्रो अहिले विधान छ यो विधानभित्र सबै त्यो समावेशी क्लस्टरबाट आउने साथीहरू पनि अत्यन्तै यसका विषयमा पार्टीको विषयमा संगठनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरूको विषयमा पढे लेखेको होस् अथवा संगठनिक धरातलमा उसले चाहिँ निरन्तर अनवरत रूपमा संगठनरत ढंगले काम गर्न सकोस् यी सबै विषयहरूमा पोक्त परिपक्व भएको व्यक्तिलाई नै अहिले केन्द्रीय कार्य समितिमा ल्याउन जरूरी छ र यसका लागि आम विवेकी सम्पूर्ण विवेकी मतदाता महाधिवेशन प्रतिनिधिज्यू साथीहरू देशभरिबाट आउनुभएका र विदेशभरिबाट आउनुभएका सम्पूर्ण साथीहरूलाई राम्रो र एकदम कुशल नेतृत्व छनौट गर्नका लागि म हार्दिक अपील गर्न चाहन्छु। यो बीचमा तपाईँसँग संवाद गरिरहँदा मेरो पनि केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको कुरा तपाईँले जसरी जाहेर गर्नुभएको छ त्यसैमा केन्द्रित रहेर म सम्पूर्ण आम मतदाताहरूलाई म पेसाले इन्जिनियर पनि हो अछाम क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको छु। अहिले नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यको रूपमा पनि काम गरिरहेको त्यति मात्रै नभएर म अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा कलम चलाउने त्यसकै म विद्यावारिधि गरेको विद्यार्थी पनि र एउटा अनवरत सिकाइको एउटा सहयात्री पनि र पार्टीको विभिन्न संगठन मोर्चामा काम गरेको विभिन्न आन्दोलनमा सहभागी भएको र नेपाली कंग्रेस पार्टीलाई दुःख पर्दा एउटा योद्धाको रूपमा एकल भए पनि साथीहरूको साथमा सदैव अगाडि उभिएको अग्रमोर्चामा उभिएको एउटा युवालाई र दलित कलेक्टरबाट नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिमा सदस्यको रूपमा निर्वाचित गराउनुहुनेछ भन्ने विश्वास छ।
2: हस् दिपजीको महत्वपूर्ण समय र आगामी दिनको शुभकामना, नमस्कार, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर डिभिजन आदरणीय श्रोता। यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसका नेता युवराज पाण्डे। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्कार, धन्यवाद।
2: अब यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनमा तपाईँको उम्मेद्वारी केमा पाण्डेजी?
7: मेरो उम्मेदवारी यो पटक नेपाली कांग्रेसलाई पुनर्संगठित गर्न पुनर्जागृत गर्नका लागि बृहत्तर रूपमा एकताबद्ध गर्नका लागि र कांग्रेसप्रति जनताको जुन हिजो भरोसा टुट्दै गएको साख अलिकति गिर्दै गइरहेको अवस्था छ यसलाई चाहिँ पुनर्स्थापित गर्नका लागि खुल्ला 45 तर्फ म चाहिँ नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार हुँदैछु। आज मनोनयन दर्ताको तयारी गर्दैछु।
2: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँका जित्ने आधारहरू तपाईँका एजेन्डाहरू महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन मतदान गर्ने युवराजी?
7: पहिलो कुरा त हामी कांग्रेसलाई रूपान्तरित कांग्रेसलाई चाहिँ पुनर्जागृत पुनर्संगठित गर्न चाहन्छौ। यो यात्रा चाहिँ विगत मा भएको विशेष महाधिवेशन जुन करिब एक वर्ष अगाडि भयो त्यो विशेष महाधिवेशनबाट नै यो यात्रा हामीले सुरु गरेका छौँ. यति मात्रै होइन, विद्यार्थी राजनीतिबाट लामो अनुभव बोकेर करिब तीन दशकको विद्यार्थी राजनीतिको अनुभव मेरो आफ्नै पनि सामान्य एउटा माध्यमिक तत्कालीन समयमा माध्यमिक विद्यालयको अध्यक्ष हुने त्यहाँको समितिको अध्यक्ष हुने कुरादेखि क्याम्पसमा पढ्दा फेरि त्यहाँको क्याम्पसको इकाइको अध्यक्ष हुने कुरा, केन्द्रीय समितिमा रहेर काम गर्ने कुरा, केन्द्रीय महामन्त्रीसम्मको जिम्मेवारी बुकेको जुन मेरो विगत छ त्यसको अनुभव, त्यो समयको संघर्ष, त्यो समयसम्म हामीले गरेका विभिन्न आन्दोलनहरू, विभिन्न खालका सामाजिक राजनीतिक शैक्षिक अभियानहरूसँग जोडिएर समाज रूपान्तरणका निम्ति र देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हामीले जसरी संघर्ष गर्यौं ती उपलब्धिहरूलाई रक्षा गर्दै तिनलाई संस्थागत विकास गर्दै देशलाई समुन्नतितर्फ लानु हाम्रो आजको जिम्मेवारी हो. त्यसका लागि हाम्रो पुस्ताले पहिला काँग्रेसलाई बदल्ने हामीले संकल्प गर्यौं, त्यो बदलिएको काँग्रेसबाट देशलाई फेरि समुन्नतिको बाटोतर्फ लाने हाम्रो उद्देश्य हो. त्यसका लागि हामीले काँग्रेसभित्र के कुरामा बदलाव ल्याउने त के कुरामा परिवर्तन ल्यायो भने हामी वास्तवमै काँग्रेसलाई समयसँग जनताको आकांक्षा र भावनालाई सम्बोधन गर्ने पार्टीका रूपमा पुनर्स्थापित गर्न सक्छौं त भन्दा हामीले पहिलो कुरा हाम्रो नेतृत्व, हामीले नेतृत्वमा जुन खालको कुशलता हुनुपर्छ, जुन खालको दृष्टिकोण हुनुपर्छ. नेतृत्व भनेको भिजनले ड्राइभ गर्ने हो. नेतृत्व भनेको त्यसको व्यवस्थापन क्षमता पनि हुनुपर्छ, त्यससँग केही न केही अनुभव पनि हुनुपर्छ. त्यो अनुभव, व्यवस्थापन क्षमता र त्यसले जनतालाई, जनताका भावनालाई आफ्नो पार्टीको भावना बनाउने, जनताको भावनालाई पार्टीको मुद्दा बनाउने र जनतासँग एकाकार भएर अगाडि बढ्ने त्यो भावना पार्टीले बोक्नुपर्छ. नीति निर्माण तहमा जब हामीले विषयहरू उठाउँछौ, कुनै पनि विषय उठाउँदाखेरि पार्टीले लिने नीति कार्यक्रम रणनीतिहरू, त्योबाट मात्रै पार्टीले कसरी आफूलाई अगाडि बढाउँछ भन्ने कुराको जनताले मूल्याङ्कन गर्ने गर्दछन्. त्यो कसीमा पछिल्लो केही समय नेपाली काँग्रेस कहीँ न कहीँ कमी कमजोरी गर्न पुग्यो. नेपाली काँग्रेसको नेतृत्वले कहीँ न कहीँ आफूलाई अब्बल ठहराउन सकेन प्रतिस्पर्धामा. अहिले प्रतिस्पर्धाको समय पनि हो. हामीले भन्ने गर्दछौँ अत्यन्तै धेरै यो प्रविधि मैत्री भू समाज, जनता अत्यन्तै जागरूक भए, जनताहरूमा अत्यन्तै चेतनाको स्तर छ, तत्काल कुनै पनि कुराको सूचना विश्वव्यापी रूपमा जान्छ, त्यो सूचनालाई पनि सही ढंगले विश्लेषण मनन गर्ने जमात तयार भइसकेको छ भन्ने हाम्रो जे पनि बुझाइ छ. सँगसँगै एउटा अनुभवी पुस्ता, अर्को चाहिँ संघर्षको मैदानमा विभिन्न चुनौतीहरू सामना गरिरहेको पुस्ता, युवा पुस्ता, र सँगसँगै फेरि हामी देशका लागि केही नै योगदान गर्छौं भनेर ऊर्जा बोकेको नवयुवा, यो तीनटै पुस्तालाई समेटेर लानु आजको काँग्रेसका निम्ति एउटा चुनौतीको विषय हो. त्यो पनि हामीले गर्न सक्छौँ.
2: पाण्डेजी, एउटा कुरा के छ, महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ, तपाईँको अनुरोध के छ देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई?
7: महाधिवेशन प्रतिनिधिहरू नेपाली काँग्रेसभित्र अत्यन्तै स्वच्छ ढंगले, अत्यन्तै लोकतान्त्रिक ढंगले निर्वाचित भएर आउनुभएको छ. सबैलाई म हार्दिक बधाई दिन चाहन्छु र पार्टीमा वृहत्तर रूपमा एकता कायम गर्नका लागि समेट्ने प्रयासहरू पनि भएका छन्. छिटफुट कुराहरू बाहेक अत्यन्तै राम्रो ढंगले, सौहार्द ढंगले, प्रत्यक्षपूर्वक महाधिवेशन प्रतिनिधिहरू छनौट भएका छन्, प्रक्रियामा सामेल हुनुभएको छ. यो अवस्थामा नेपाली काँग्रेसलाई हामीले जसरी पुनर्जागृत गर्ने, पुनर्संगठित गर्ने, जनताको भावना बोक्ने पार्टी बनाउने भनेर जसरी एजेण्डा बोक्ने पार्टी बनाउने भनिरहेका छौं, यो सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूले परम्परागत ढंगले आफ्नो समूहगत आबद्धता कहाँ थियो भनेर हेरेर होइन, खुल्ला भएर अन्तर्मनदेखि अब यो पुस्ताले यो यति योगदान गरेको अनुभवी र यो समयसम्म संघर्षबाट खारिएर आएको पुस्ताले नेपाली काँग्रेसलाई सही दिशा दिन सक्छ, सही गति दिन सक्छ र नेपालको राजनीतिलाई दिशा निर्देश गर्न सक्दछ, लिड गर्न सक्दछ भन्ने जुन विश्वास भरोसा लिनुभएको छ अहिलेको पुस्तासँग, त्यो पुस्तासँग नजिक रहेर, सन्निकट रहेर, जस्तो अहिलेको सभापति र यो नेतृत्व गरेको पंक्तिसँग विद्यार्थी राजनीतिदेखि नै दुई दशक अगाडिदेखि नै सन्निकट रहेर हामीले पार्टीको रूपान्तरण, पुनरुद्धारण सँगै राष्ट्रिय स्तरमा नीति निर्माणको तहमा पनि काम गरेका छौँ. त्यसले गर्दा काङ्ग्रेसलाई बदल्ने कुरा र बदलिएको काङ्ग्रेसले देशको नेतृत्व गर्ने कुरा, देशलाई पनि फेरि नयाँ दिशामा लाने, एउटा सुसंस्कृत राजनीतिक पद्धतिमा लाने र यो नेतृत्व गरेको पंक्तिसँग विद्यार्थी राजनीतिदेखि नै दुई दशक अगाडिदेखि नै सन्निकट रहेर हामीले पार्टीको रूपान्तरण पुनरुद्धारण सँगै

0: दिने तयारीमा छु। मैले तपाईँहरूको सञ्चार माध्यमबाट पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु देशभरिका प्रतिनिधि साथीहरूलाई। अहिलेको सभापति गगन थापाको नेतृत्वमा नेपाली काँग्रेसले हिजभन्दा सक्षम ढंगले सबल ढंगले जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने गरी नेपालको राजनीतिको मियो बनेर अन्य प्रतिस्पर्धी पार्टीहरूलाई पनि सही ट्र्याकमा ल्याएर नेपालको राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न सक्दछ गर्नुपर्दछ भन्ने म विश्वास राख्दछु। खास गरी जनताका समस्याका विषयहरू छन्, सुकुम्बासीको समस्याको कुरा होस्, मजदुरको समस्याको कुरा होस्, विद्यार्थीको समस्याको कुरा होस्, पछाडि परेको वर्ग समुदायको कुरा होस्, महिलाको कुरा होस्, उपेक्षा गरिएका विभिन्न समुदायहरूको कुरा किन नहोस्, तिनलाई देश राज्यको मूल पर्वमा ल्याएर संविधानले व्यवस्था गरेका धेरै कुराहरूलाई पनि हामीले संस्थागत गर्न सकेका छैनौं। त्यसलाई संस्थागत विकास गर्न पनि काँग्रेस पार्टी दरिद्र हुनुपर्छ। अहिले भने प्रतिपक्षमा होला, यो लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनका निम्ति, यो गणतान्त्रिक व्यवस्थालाई अझै राम्रो ढंगले अगाडि बढाउनका निम्ति, यसका संस्थाहरूलाई बलियो बनाउनका निम्ति, संस्थाहरूको विकास सही ढंगले गर्नका निम्ति र नेपालमा उन्नत खालको लोकतान्त्रिक अभ्यास छ भन्ने कुरा विश्व समुदायमा देखाउनका निम्ति नेपाली काँग्रेस बलियो बनाउन जरुरी छ। त्यसका लागि हाम्रो पुस्ताले सक्छ, म त्यसमा सामेल भएर सहभागी भएर मेरो प्रतिनिधित्वले पनि काँग्रेसलाई योगदान दिन सक्छ र देश निर्माणमा योगदान दिन सक्छु भन्ने मलाई विश्वास
1: छ। हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युवराज पाण्डेजी नमस्कार,
0: थ्याङ्क यू अवसरका लागि।
1: अब उहाँ त्यसपछि हामी जान चाहन्छौ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी तर्फ। प्रकाशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्ते।
1: प्रकाश तिवारीजी, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँ त स्थानीय तहमा पनि पोक्त हुनुहुन्छ होइन, अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षका रूपमा पनि हुनुहुन्छ, स्थानीय तह र केन्द्रमा कंग्रेसलाई जोड्नका निम्ति कस्तो खालको भूमिका निर्वाह गर्नुभयो यो बीचमा, र केन्द्रीय सदस्यको उम्मेद्वारी किन?
2: सर्वप्रथम धन्यवाद। नेपाली कंग्रेसको यो आसन्न 15 अधिवेशनमा खसारे तर्फबाट चाहिँ तपाईँको केन्द्रीय सदस्यको उम्मेद्वार छु र अहिले चाहिँ हामीले मेनली चाहिँ दुईटा एजेन्डामा चाहिँ हामी फोकस गरिरहेका छौँ। एउटा चाहिँ जुन नेपाली कंग्रेसप्रति चाहिँ हजुरको जनताको विश्वास अथवा नेपाली कंग्रेस जनकै विश्वासलाई चाहिँ हामीले फर्काउनु पर्ने अवस्था छ। यो देशमा सम्भव छ, यो देशमा नै काम हुन्छ, यो देशमा भएर इन्भाइरोमेन्टमा चाहिँ हामी चाहिँ आफ्नो जीवनयापन गर्न सक्छौँ भन्ने एउटा विश्वास पनि डगमगाइरहेको अवस्था छ, विशेष गरी युवा पुस्ताहरूमा, र त्यसलाई पनि हामीले चाहिँ पुनर्स्थापना गर्नुछ। त्यसैले देश र नेपाली कंग्रेसको चाहिँ तपाईँको प्रतिको विश्वासलाई पुनर्स्थापना गर्नको लागि गर्ने उद्देश्यका साथ हजुरको मेरो चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी हो। र अहिले यो पपुलिजम र पर्फर्मेन्सको कुराहरू चाहिँ परि उठिरहेको छ, जुन यो पपुलिजमको ट्रेन्ड आएको छ, त्यसले गर्दा चाहिँ पर्फर्मेन्स काम गर्नुपर्छ, डेलिभरी दिनुपर्छ, साँच्चै कर्म गर्ने र गरेपछि चाहिँ देश बन्छ अथवा के बन्छ भन्ने कुरालाई चाहिँ हामीले स्थापित गर्नु छ। अहिले पपुलिजमको ट्रेन्डले गर्दाखेरि यी कुराहरू छायामा परेका छन्। स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा हामीले 5 वर्षमा के गर्यौं, के कसरी परिवर्तन गर्न सम्भव भयो, हामी चाहिँ दूरदराजको स्थानीय पालिका जुन गुमनाम थियो त्यसलाई चाहिँ तपाईँको एउटा उत्कृष्ट पालिकाको रूपमा लानको लागि के कसरी चाहिँ हजुरको सम्भव भयो, सफल भयो भन्ने कुरालाई चाहिँ तपाईँको अनुसरण गर्दै त्यहाँबाट सिकेका कुराहरूलाई सिकेर त्यही एक्सपर्टिजलाई चाहिँ तपाईँको यो पार्टीको डेभलपमेन्टको लागि र देशका अन्य एजेन्डा र ठुलो चाहिँ एउटा ग्रेटर स्कोपमा काम गर्ने उद्देश्यका साथ हजुरको मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।
1: अब अहिले जसरी तपाईँले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ प्रकाशजी, नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, महाधिवेशन प्रतिनिधिहरूले प्रकाश तिवारीले कसरी चिन्ने?
2: मलाई नेपाली कंग्रेसका चाहिँ हजुरको महाधिवेशन प्रतिनिधिहरूले एउटा युवा व्यावसायिक पृष्ठभूमिबाट हजुरको 32 वर्षमै तपाईँको काठमाडौँमा व्यावसायिक रूपमा हुर्किराखेको चाहिँ जो चाहिँ आफ्नो चाहिँ जिल्लामा स्याङ्जामा गएर म चाहिँ तपाईँको पार्टीको सभापतिको रूपमा प्रदेश सभापतिको रूपमा पनि काम गर्छु र चाहिँ म मेरो पालिकामा चाहिँ तपाईँको अध्यक्ष भएर चाहिँ काम गर्छु भनेर गएर तपाईँको एउटा कमजोर अवस्थामा रहेको पालिका गुमनाम पालिकालाई चाहिँ तपाईँको एउटा राम्रोसँग देशकै उत्कृष्ट पालिकाको रूपमा पाउन सफल भएको चाहिँ एक कङ्ग्रेस युवाका रूपमा चाहिँ उहाँहरूले चाहिँ मलाई एउटा चिन्नुहुन्छ भने नेपालकै पहिलो जुन

0: उपग्रह मन्दिर छ जुन हामीले निर्माण गरेका छौँ, त्यसले गर्दा हाम्रो चाहिँ अलिकबरी गाउँपालिकाको जुन फलायमान भएको छ अथवा आर्थिक गतिविधि जुन फलायमान भएको छ, 7 लाख भन्दा बढी चाहिँ पर्यटकहरू हामी भित्राउन सफल भएका छौँ। त्यस त्यो कुराले तपाईँको मलाई धेरै समाजिक प्रतिनिधिहरूले
1: अब पछिल्लो समय चाहिँ कंग्रेसलाई गगन थापाको नेतृत्वमा एकडिक्का बनाएर लैजाने जुन किसिमका प्रयत्नहरू भएका छन् त्यो वातावरण बनेको छ। अब नेपाली कंग्रेस नयाँ भयो, युवाहरूको कंग्रेस भयो, परिवर्तित कंग्रेस भयो, यसमा ढुक्कसँग भन्न सक्नुहुन्छ?
0: यो जुन 15 अधिवेशनले चाहिँ जुन गगन थापाज्यूले जुन रमरको गर्नुभयो साँच्चै उहाँले कल्पना गरेको र देशको आवश्यकता अनुसारको कंग्रेस बन्छ कि बन्दैन भन्ने कुरोको चाहिँ यो चाहिँ अब 15 अधिवेशनले तय गर्छ। हामीले चाहिँ अब कस्तो खालको चाहिँ हजुरको कार्य समिति निर्वाचन गरेर निर्वाचित गरेर लिएर आउँछौँ। हामीले यसपालिको चाहिँ जुन यो अधिवेशनमा योग्यता एकदम दुवैको चाहिँ हजुरको कदर गरेर पार्टीमा योगदान दिनुभएका, पार्टीमा चाहिँ हजुरको सङ्घर्ष गर्नुभएका क्षमतावान प्रतिभावान सबै साथीहरू र चाहिँ तपाईँले अब चाहिँ यो समय सापेक्ष अहिलेको परिवेश अनुसार अहिलेको आवश्यकता अनुसार चाहिँ तपाईँको योग्यता भएका क्षमता भएका जसले चाहिँ एउटा डेलिभरी दिन सक्नुहुन्छ। मैले अघि पनि जोडेँ पपुलिजमको चाहिँ हजुरको फन्दाबाट बाहिर निस्केर पर्फर्मेन्स डेलिभरी दिन सक्ने पार्टीभित्र पनि र पार्टीले चाहिँ बाट चाहिँ अरू अन्य भूमिकामा गइसकेपछि चाहिँ तपाईँको देश निर्माणमा पनि दिन सक्ने सही नेतृत्व, त्यसमा चाहिँ तपाईँको युवाहरू पनि हुन सक्छन्, हाम्रो चाहिँ यो तरुणहरू र त्यहाँहरूको अलिकति अग्रजहरू सबैको यो सम्मिश्रणमा एउटा डेलिभरी गर्न सक्ने मैले चाहिँ भने पुस्तान्तरण भनेको चाहिँ तपाईँको तपाईँको पर्फर्मेन्स दिन सक्ने खालको एउटा चाहिँ क्षमतावान टिम 15 अधिवेशनबाट आयो भन्ने चाहिँ जुन गगन थापा सभापतिज्यूको सङ्कल्प र उहाँले चाहेको परिवर्तन चाहिँ सम्भव छ। त्यही भएर हामीले चाहिँ त्यो खालको चयन गर्न सक्यौँ भने चाहिँ तपाईँको त्यो उहाँको इच्छा अनुसार को चाहिँ कार्य समिति आयो भने अथवा त्यो तरिकाले चाहिँ अब परिवर्तन हामीको उमा छ दौरानमा छ कङ्ग्रेस र यसले कङ्ग्रेसले चाहिँ जुन देश बनाउनलाई जुन पब्लिक अपेक्षा छ त्यो पुरा गर्न सक्छ भनेर चाहिँ भन्न सक्छु।
1: हस् प्रकाश तिवारीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार। उहाँहरू नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी, आदरणीय श्रोता यतिखेर हामी जान चाहन्छौं नेपाली कंग्रेसका केन्द्रीय सदस्यकै उम्मेद्वार एवं पाँचखाल नगरपालिकाका मेयर महेश खरेल। खरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ महेश खरेलजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा।
2: नमस्कार।
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, कस्तो पाउनु भएको छ महेशजी?
2: अब धेरै नै उत्साहमय पाएको छु मैले। अहिले काठमाडौँमा जुन किसिमको मेचीदेखि महाकालीसम्म साथीहरू आउनु भएको छ र बन्द सत्रमा र उद्घाटन सत्रमा देखियो एउटा ऐतिहासिक महाधिवेशन, जुन उद्घाटन सत्रमा आजसम्म चाहिँ कुनै पनि पार्टीको यत्रो चाहिँ नि धेरै उत्साह र यति धेरै जनसहभागिता नभएको चाहिँ नि आम नागरिकले देख्नु भएको छ, एकदम उत्साह छ।
1: तपाईँको उम्मेद्वारी केन्द्रीय सदस्यमा छ होइन महेश खरेललाई केन्द्रीय सदस्यमा महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने, के छन् तपाईँका एजेन्डाहरू?
2: हजुर, मैले चाहिँ अब दुई कार्यकाल नगर प्रमुखको रूपमा पाँचखालमा काम गरेँ र पाँचखालमा काम गरिरहँदाखेरि हिजो नेकपाको दुई तिहाईको सरकार हुँदाखेरि पनि कार्य सम्पादन मूल्याङ्कनको आधारमा 77 सालमा चाहिँ मलाई उत्कृष्ट पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका बनाउन सफल भएर एउटा हामीले राम्रो काम गरेर त्यहाँका चाहिँ जनताको मन जितेर दोस्रो कार्यकालमा पुग्दाखेरि दुई तिहाई मतद्वारा चाहिँ नि त्यहाँका जनताले हामीलाई जिताएका छन्। त्यहाँका खानेपानीदेखि लिएर त्यहाँका स्वास्थ्य शिक्षा बाटोहरूका कुराहरूमा हामीले एकदम चासो दिएर हामीले काम गऱ्यौँ, धेरै मेहनत गरेर काम गऱ्यौँ। अहिले साउथ एसियाकै सबैभन्दा ठूलो चाहिँ नि खानेपानी योजना पाँचखालमा चाहिँ आइसकेको सम्पन्न भएर त्यहाँका नागरिकले चाहिँ ड्रिङ्केबल वाटर चाहिँ आफ्नो धाराबाट चाहिँ पिउन सक्नुहुन्छ। त्यो किसिमको हामीले कामहरू मेहनतहरू गरेका छौँ र त्यसले गरेर पनि एउटा अनुभव छ। म 14 वर्ष अमेरिका बसेर आफ्नै देशमा केही गऱ्यौँ भनेर चाहिँ फर्केर आएको म जस्ता 50 लाख युवाहरू अहिले पनि विदेशमा बसिरहनु भएको छ। त्यो 50 लाख युवाहरूको आशा र भरोसाको चाहिँ केन्द्र हो महेश खरेल, किनभने मलाई यहाँ असफल हुने छुट छैन। मैले यहाँ राम्रो गरेको देखेर पार्टीमा चाहिँ नीति निर्माणमा अब ती युवाहरूलाई कसरी चाहिँ देशमा स्वेच्छाले, जबरजस्ती होइन, स्वेच्छाले यहाँ गरिखाने वातावरण छ, आफ्नै देशमा केही गर्न सकिन्छ भनेर चाहिँ हामीले नीति निर्माण नेपाली काँग्रेसले बनाउनु जरुरी छ र नेपाली काँग्रेसले त्यो नीति निर्माण बनाएर युवाको पक्षमा जेएनजीको आन्दोलन पछिको चाहिँ नि उहाँहरू युवाहरूले के चाहनुहुन्छ त्यो कुराहरूलाई अगाडि बढाउनलाई पनि पार्टीमा चाहिँ हामी जस्तो एकाडेमिकली साउन्ड मैले अमेरिकाबाट एमबीए डिग्री पनि गरेर आएको छु र मैले धेरै सेक्टरमा काम तलदेखि पार्टीमा चाहिँ हिजो कृष्णप्रसाद भट्टराई सन्त नेताको पालामा बाल काँग्रेस हुँदै मैले काम गरेको हो। मेरो पिता राजेन्द्र खरेल स्वर्गीय राजेन्द्र खरेलको चाहिँ एउटा निष्ठाको राजनीतिलाई मैले अगाडि बढाइरहेको छु र यो सबै विविध कारणले मैले स्थानीय उसमा काम गरेँ। बाल काँग्रेस नेभी संघ तरुण दल जनसम्पर्क समिति हुँदै चाहिँ अहिले चाहिँ पार्टीको केन्द्रसम्म एउटा तलदेखि नै एक्सपिरियन्स हुँदै आएको छ र मलाई लाग्छ म त्यहाँ पुगेँ भने साथीहरूले मलाई निर्वाचित गरिदिनु भयो भने मैले यो सबै भावनाहरू समेटेर चाहिँ त्यहाँ पार्टीको नीति निर्माण बनाउन अगाडि मदत हुन्छ र नेताहरूले जे भने पनि हिजोको दिनमा जुन जेएनजी आन्दोलन हुनुभन्दा अगाडि पार्टीको नेतृत्वले जे भन्छ सबै कार्य समितिले पनि त्यसमा ल्याप्चे लाउने त्यसलाई सदर गरिदिने चलन थियो, त्यो किसिमको परिपाटी थियो। तर महेश खरेलले यदि त्यहाँ निर्वाचित भयो भने सशक्त रूपमा युवाहरूको आवाज उठाउँछ, यदि नेतृत्वले गलत गरेर चाहिँ खबरदारी गर्छ र आफ्नो चाहिँ नि यो युवाहरूको जनताको चाहिँ आवाजलाई चाहिँ पार्टीमा बुलन्द गर्दै त्यसैको पक्षमा चाहिँ माहौल बनाउँछ। किनभने नेपाली काँग्रेसलाई अब असफल हुने छुट छैन, नेपाली काँग्रेस अब फेरि चाहिँ गुमेको साखलाई फर्काउनु छ, गुमेको साख फर्काएर फेरि नेपाली राजनीतिको केन्द्रबिन्दुमा नेपाली काँग्रेसलाई स्थापित गर्नु छ। यो सबको लागि चाहिँ हाम्रो सदस्य सभापति गगन कुमार थापाज्यूलाई एउटा चुस्त दुरुस्त एउटा चाहिँ काम गर्न सक्ने कार्य समितिको आवश्यकता छ र मलाई लाग्छ म एउटा सिपाही हुन सक्छु त्यो कार्य समितिको जस्तो लाग्छ। त्यही भएर पनि म तमाम नेपाली काँग्रेसका अग्रज र युवा साथीहरू सबैलाई म भन्न चाहन्छु तपाईँहरूले त्यहाँ गएर ल्याप्चे मात्रै लाउने दास र लासको चाहिँ भिड मात्रै बनाउने त्यस्तो किसिमको कार्य समिति नचुन्नु होला। विवेकको प्रयोग गरेर चाहिँ एकाडेमिकली साउन्ड यही केही चाहिँ स्वरोजगारको अवधारणा बनाइरहेको व्यक्तिहरू र पार्टीमा भिजन दिन सक्ने व्यक्तिहरूलाई चाहिँ उहाँहरूले चुनिदिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु र त्यसैको लागि महेश खरेलको उम्मेदवारी छ केन्द्रीय सदस्यमा।
1: र नेपाली कंग्रेस अहिले नयाँ बन्यो अब गगनको नेतृत्वमा कंग्रेस
2: हो। नेपाली काँग्रेस सधैँ एउटा चाहिँ ऊर्जाशील पार्टी नै थियो तर विगतमा लामो समयसम्म चाहिँ नेतृत्ववर्गले पार्टीलाई चाहिँ एउटा अनिर्णायक बन्दी बनाएर राखे र त्यतिखेरका नेतृत्वहरूले चाहे नेपाली काँग्रेस भनौँ चाहे अरू दलहरू भनौँ जनतालाई वितृष्णा भयो, उहाँहरूले म्युजिकल चेयरको सिर्जना गर्नुभयो। आलो पालो प्रधानमन्त्री हुने छ महिना एउटा हुने छ महिना काले काले मिलेर खाउँ भाले भने जस्तो गर्नुभयो, आफन्तहरूको भर्ती केन्द्र जस्तो गर्नुभयो र विभिन्न समयमा चाहिँ यहाँ कुराहरू आइरहेको थियो कि बाहिर व्यापक आइरहेको थियो मिडियामा कि समानुपातिकमा पनि चाहिँ आर्थिक चलखेल भयो, मन्त्री बनाउँदाखेरि पनि चलखेल भयो, विभिन्न निकायहरूमा नियोगहरूमा नियुक्ति गर्दा राजदूतहरूको भागभण्डा र चाहिँ आर्थिक चलखेल चरम बिन्दुमा पुगेको भएर चाहिँ जनतामा वितृष्णा भएर भदौ 23 र 24 चाहिँ जेएनजी आन्दोलन भएको हो। त्यही भएर चाहिँ नेपाली काँग्रेसका तमाम तलका भूमि मान्छे र कार्यकर्ताहरू कहिले पनि त्यो पक्षमा थिएनन् तर सीमित मुठीभर केही दर्जन चाहिँ माथि जो राज्य सत्ता कब्जा गरेर आफन्तहरूमा मात्रै चाहिँ त्यो सीमित गराउने चाहिँ जुन नेतृत्वहरू थियो त्यसले मात्रै एउटा तरमारा वर्गले मात्रै गरेको भएर तल आम कार्यकर्ता त्यसको विरूद्धमा भएको भएर जेएनजी आन्दोलनको लगत्तै विशेष महाधिवेशनमा चाहिँ चुस्त दुरुस्त रूपमा चाहिँ नि नेतृत्वको चाहिँ विरूद्धमा चाहिँ महासमिति हुनुपर्छ, महासमितिबाट निर्णय गरेर नयाँ नेतृत्व र नयाँ नीति चयन गर्नुपर्छ भनेर भएको डेफिनेटली चाहिँ अहिले नयाँ सोचको साथ नेपाली काँग्रेस अगाडि बढ़िरहेको छ।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु महेश खरेलजी, आगामी दिनको शुभकामना नमस्कार।
2: हस् धन्यवाद।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं पाल्पा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
3: धन्यवाद, जय नेपाल।
1: हिमाल सर तपाईँको उम्मेद्वारी केमा छ यस पाला नेपाली कंग्रेसको 15 महाधिवेशनमा?
3: मेरो उम्मेद्वारी स्वाभाविक रूपमा नेपाली कांग्रेसको 15 महाधिवेशनमा ठूला केन्द्रीय सदस्यको रूपमा रहेको छ र म मेरो राजनीतिक इतिहासमा नेपाल विद्यार्थी संघको राजनीतिदेखि म स्टेप बाई स्टेप हरेक आफ्नो चाहिँ एउटा कहाँ उपयुक्त हुन्छ स्टेप बाई स्टेप मेरो चाहिँ राजनीतिक यात्रा प्रारम्भ भएको छ। सोभि सदस्य, सोभि उपसभापति, सोभि सभापति हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला कार्य समितिमा लामो समय बसेर काम गरेर महासमिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधि जिल्ला सभापतिको रूपमा काम गरेको व्यक्ति भएको हुनाले म आफ्नो स्वाभाविक उम्मेद्वारी नेपाली काँग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यमा हो भन्ने मलाई लागेको छ भित्रैदेखि। त्यही ढंगबाट र यो विशेष महाधिवेशनको एउटा सभापतिको हैसियतले जुन हस्ताक्षर अभियानदेखि लिएर जुन जिम्मेवारी र दायित्व मैले निर्वाह गरेँ र स्वाभाविक त्यो कारणले गर्दाखेरि अहिलेको यो पन्ध्रौं महाधिवेशनमा मेरो केन्द्रीय सदस्यको रूपमा तर्फ केन्द्रीय सदस्यको रूपमा स्वाभाविक अधिकार हो भन्ने मलाई लागेको छ।
1: अब अहिलेको अवस्थामा चाहिँ महाधिवेशन प्रतिनिधिले तपाईँलाई कसरी चिन्ने हिमाल दत्त श्रेष्ठलाई?
3: स्वाभाविक रूपमा हिमाल दत्त श्रेष्ठ भनेको 31 वर्षको राजनीतिक यात्रा लामो राजनीतिक यात्रामा हरेक तपाईँको सुख दुःखसँग जोडिएको र हरेक महाधिवेशन प्रतिनिधिहरू जो पूर्व मेचीदेखि पश्चिम महाकाली र देश विदेशबाट जनसम्पर्क समितिबाट आउनुभएका साथीहरूले मलाई चाहिँ विद्यार्थी नेता हुँदादेखि र पार्टीको विभिन्न तहगत संरचनामा काम गर्दादेखि उहाँहरूसँगको एक खाले सामिप्यता र म नेपाल अधिराज्यको दुईवटा जिल्ला बाहेक सबै जिल्लामा हिज विद्यार्थी राजनीतिको क्रममा म पुगेको छु र विदेशमा पनि विभिन्न जनसम्पर्क समितिहरूको कार्यक्रममा म सहभागी भएको छु र मलाई विश्वास छ त्यो मेरो उपस्थितिले पनि हिमाल दत्त श्रेष्ठ भनेको एउटा नौलो होइन एउटा चाहिँ नयाँ होइन एउटा नयाँ पुस्ताको एउटा नेता सँगै नयाँ जेनेरेसनलाई पनि सँगसँगै लिएर जान सक्ने र हिज गिरिजा प्रसाद कोइरालासँग सुशील कोइरालासँग तपाईँको चाहिँ रामचन्द्र पौडेलसँग र तपाईँको चाहिँ शेरबहादुर दाई लगायत सबै खाले नेताहरूसँग एक खाले सामिप्यता राखेर हिजोको पुरानो पुस्तासँग पनि सामिप्यता राखेर काम गरेको व्यक्ति भएको हुनाले र एउटा पारिवारिक रूपमा पनि तपाईँको चाहिँ एउटा लिगेसी बोकेर एउटा चाहिँ लामो समय नेपाली काङ्ग्रेसको जिल्ला कार्य समितिको पार्टीकारले मेरो घरमा थियो त्यो एउटा पारिवारिक संस्कारबाट एउटा राजनीतिक संस्कारबाट हुर्केको व्यक्ति भएको हुनाले पनि मलाई विश्वास छ तमाम महाधिवेशन प्रतिनिधिहरूले हिमाल दत्त श्रेष्ठ भनेको एउटा नौलो होइन एउटा चाहिँ काम गरेकै व्यक्ति हो एउटा चाहिँ पार्टीको लागि हिजो दुःख सुखमा उभिएकै व्यक्ति हो हिजो जेलमेल एउटा चाहिँ राजनीतिक यात्रा सम्पूर्ण रूपमा पूरा गरेको व्यक्ति हो भन्ने ढङ्गबाट मलाई चिन्नुहुन्छ भन्ने मलाई विश्वास छ त्यस कारण मेरो उपस्थित रहेको छ।
1: अब अहिलेको अवस्थामा चाहिँ हिमाल दत्त श्रेष्ठजी नेपाली कंग्रेस नयाँ कंग्रेस बन्यो यसमा तपाईँ दावा गर्न सक्नुहुन्छ?
3: स्वाभाविक रूपमा नयाँ कंग्रेस होइन कंग्रेस पुरानै हो 2003 सालमा जुन परिकल्पनाका साथ बीपी कोइरालाले स्थापना गर्नुभएको थियो र त्यही ढङ्गबाट समयको परिस्थिति सँगसँगै नेपालको राजनीतिमा हरेक आरो अवरोहमा नेपाली कांग्रेसले एउटा चाहिँ नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी भएको हुनाले नयाँ कंग्रेस बनेको होइन बदलिएको कंग्रेस बनेको छ कंग्रेसमा केही चेन्ज आएको छ कंग्रेसमा एउटा नयाँ पुस्तामा एउटा खाले भाइब्रेन्ट अब तपाईँको चाहिँ सृजना भएको छ सबै खाले एउटा चाहिँ आम नागरिकमा अबको परिवर्तनको सम्भावको रूपमा नेपाली कांग्रेस स्थापित हुन्छ भनेर एउटा चाहिँ तमाम आम नेपाली नागरिकले र विश्व जगतले नेपाली कांग्रेसलाई अहिलेको बदलिएको कंग्रेसलाई हेरिरहेको परिस्थिति छ त्यस कारण कंग्रेस पुरानै कंग्रेस तर अहिले के हो भन्दाखेरि काम गर्ने शैली अहिलेको 21 शताब्दीको जुन परिवर्तन हुनुपर्ने कंग्रेसभित्र परिवर्तन हुनुपर्ने जुन थियो त्यो परिवर्तन नहुँदाखेरिको अवस्थामा कंग्रेस पछाडि परेको अवस्था थियो त्यस कारण अहिले के हो त भन्दाखेरि कंग्रेसलाई 21 शताब्दीको टेक्नोलोजी सहितको नयाँ ढंगबाट अगाडि बढ़ने किसिमको कंग्रेस निर्माण भएको छ भन्ने मलाई लाग्छ।
1: जाँदा जाँदै तपाईँको आग्रह अनुरोध के छ महाधिवेशन प्रतिनिधिहरूलाई?
3: म सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई म आग्रह गर्न चाहन्छु मेरो मूल्याङ्कन यहाँहरूले सही ढंगबाट गर्नुहुनेछ भन्ने आशा र विश्वासका साथ एकमत मलाई खुला नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा आफ्नो अभिमत जाहेर गरेर भारी मतका साथ निर्वाचित गराउनुहुनेछ र निर्वाचित भइसकेपछि पनि यहाँहरूको सुख दुःखसँग र नेपालको राजनीतिक यात्रामा सधैँ एउटा चाहिँ के हो त भन्दाखेरि इमान्दारिताका साथ निष्ठावान ढंगबाट जोडिनेछु भन्ने कुरा यहाँहरूको बीचमा म सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई अपील गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु र एकमत हिमाल दत्त श्रेष्ठलाई खुलामा मतदान गरिदिनुको लागि पनि म आग्रह गर्न चाहन्छु।
1: हस् हिमाल दत्त श्रेष्ठजी आएको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: धन्यवाद।
1: यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार हिमाल दत्त श्रेष्ठ। आदरणीय श्रोता, अब हामी जान चाहन्छौ नवराज त्रिपाठीतर्फ। उहाँ पनि केन्द्रीय सदस्यको खुला उम्मेद्वार हुनुहुन्छ। नवराजजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ नवराज सर। नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा।
4: हजुर नमस्कार। हजुर जय नेपाल।
1: तपाईँको नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनमा केन्द्रीय सदस्यतर्फको उम्मेद्वारी छ, बलियो दावेदारी छ, तर नवराज त्रिपाठीलाई कसरी चिन्छन् महाधिवेशन प्रतिनिधिहरूले?
4: म चाहिँ विगतमा लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहेर काम गरेँ। मैले नेपाल विद्यार्थी संघमा 32 वर्षको उमेर हात कायम गर्नुपर्छ, विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ भनेर करिब 2 महिना जति हामीले 56 दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा मैले आफ्नो नेतृत्वमा सत्याग्रह गरेँ। हामीले पार्टीभित्र त्यतिखेर नेताहरू हाम्रो पक्षमा हुनुहुन्न थियो। हामीले विद्यार्थीहरूलाई 20 वर्षसम्म एउटै क्याम्पसको पर्खालभित्र बन्दक बनाएर राख्ने तर नेतृत्वमा आउन नदिने जुन किसिमको संस्कार परम्परा थियो त्यसको विरूद्धमा अनसन बसेर आमरण अनसन नै म बसेँ। हामी साथीहरू चाहिँ लामो समयसम्म रिले अनसन बस्नुभयो, लामो निकै ठूलो संघर्ष गर्यौं हामीले पार्टीभित्र, र अहिले नेपाली कंग्रेसमा मात्र होइन नेपाली कंग्रेसमा 32 वर्षको उमेर हद लागेपछि, नेपीसँग 32 वर्षको उमेर हद लागेपछि एमालेको भातृ संस्था र माओवादीको भातृ संस्थामा पनि 32 वर्षको उमेर हद लागेको छ। त्यसैले पुरानो दलहरूमा चाहिँ नवराज त्रिपाठीले जुन एजेण्डालाई स्थापित गर्यो, जुन मान्यतालाई स्थापित गर्यो, अहिले तीनवटै दलहरू त्यही बाटोमा छन्। त्यसरी पनि मलाई माधवी सिंह प्रतिनिधिज्यूहरूले चिन्नुहुन्छ। अर्को कुरा, यो पार्टीलाई डिजिटलाइजेसन बनाउने कुरामा मलाई एज ए इन्जिनियर जे भूमिका गर्नुपर्छ र मलाई पार्टीले जुन भूमिका दियो, मलाई पार्टीले यो डिजिटलाइजेसन गराउने प्रक्रियामा क्रियाशील सदस्यता व्यवस्थापन समितिमा राखेर यसको लिड गर्ने जुन अवसर दियो, यो हामीले एकदमै च्यालेन्जिङ थियो। एकदमै यो छोटो समयमा यो पार्टीलाई पूर्ण डिजिटल बनाउने, हामीले अध्यावधिक सैन्य डिजिटल प्रोसेसबाट गर्ने, सबै क्रियाशील सदस्यहरूको डाटा मेन्टेन गर्ने र पार्टीको सूचना तुरन्त सबै क्रियाशील सदस्यहरूसम्म पुर्याउन सक्ने बनाउनको लागि पनि मैले जुन अहिले काम गरेको छु। यो बीचमा पनि मलाई यसरी पनि काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मलाई चिन्नुहुनेछ भन्ने मलाई लाग्छ, र त्यसकारण मेरो उम्मेदवारी पनि बलियो छ भन्ने मलाई लाग्छ।
1: अब नेपाली कंग्रेस अहिले नयाँ कंग्रेस बन्यो, गगन थापाको नेतृत्वमा चाहिँ ऊर्जाशील कंग्रेस बन्यो।
4: एक्ज्याक्टली, यसलाई यस्तो छ, हेर्नुहोस्, अब नेपाली कंग्रेस चाहिँ नै आफैमा जन्मदादेखि नै यो युवाहरूको पार्टी हो। यो जन्मनादेखि नै यसले नयाँ सोच नयाँ विचार नै लिएर यो पार्टीको चाहिँ जन्म भएको हो। त्यति मात्रै होइन, एकदम गहिरो नैतिक धरातलमा टेकेर जन्मिएको यो पार्टी हो। त्यसकारण त्यही चिजलाई अहिले पनि मेन्टेन गर्नलाई चाहिँ एकदम ठूलो जरुरी छ। हाम्रो भित्र जुन चेतनाको विद्रोहको जुन किसिमको बीजारोपण हाम्रो पार्टीभित्र पटक पटक हुने गरेको छ, त्यसको नेतृत्व चाहिँ गगन कुमार थापाले पछिल्लो पटक एकदमै साहसपूर्ण ढंगले कुशलतापूर्वक जुन किसिमले गर्नुभयो, त्यसले चाहिँ पार्टीलाई एउटा नयाँ नयाँ ऊर्जा, एउटा एक किसिमले चाहिँ नयाँ पन दिएको छ। त्यसरी अहिले मलाई लाग्छ, तपाईँले देशैभरि जनताहरूको सेन्टिमेन्ट पनि हेर्नुभयो भने नेपाली कंग्रेस पूर्णतः आफ्नो आफूलाई नयाँ गरेर नयाँ बनाएर आफूलाई अपडेटेड भर्जनमा लिएर अगाडि बढेको छ भन्ने चाहिँ देखिएको छ, यो जनताहरूले पनि महसुस गरेका।
1: र जाँदा जाँदै सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई, देशभरिबाट आउनुभएका प्रतिनिधिहरूलाई, नेपाली कंग्रेसका शुभेच्छुक कार्यकर्ताहरूलाई के छ सन्देश?
4: हेर्नुहोस्, महाधिवेशन प्रतिनिधिहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ अहिले खालि यो महाधिवेशनको लागि मात्रै महत्वपूर्ण हुनुहुन्न। उहाँहरूले एक मत दिनुहुन्छ, कसैलाई जिताउनुहुन्छ, कसैलाई हराउनुहुन्छ भन्ने मात्रै सोचाइले हुँदैन। उहाँहरूको हातमा चाहिँ यो देशको कुशल नेतृत्व जन्माउने अहिले ठूलो जिम्मेवारी छ। कुशल नेतृत्वहरू जन्माउने ठूलो जिम्मेवारी छ। यहाँ धेरै नेपाली काँग्रेसका केन्द्रीय सदस्य बन्दै हुनुहुन्छ, धेरै पदाधिकारी बन्दै हुनुहुन्छ। उहाँहरूले चाहिँ एक मतले कति राम्रो व्यक्ति चाहिँ यो पार्टीमा स्थापित हुन्छ, कतिको सक्षम व्यक्ति यो पार्टीमा स्थापित हुन्छ, कतिको ऊर्जा भएको व्यक्ति यो पार्टीकोमा स्थापित हुन्छ, कतिको नैतिकता भएको व्यक्ति यो पार्टीमा स्थापित हुन्छ भन्ने मानक उहाँहरूले निर्माण गर्नुहुन्छ। र काँग्रेसको नेतृत्वमा काँग्रेसको केन्द्रीय सदस्य, काँग्रेसको पदाधिकारी हुनु भनेको चाहिँ काँग्रेसको मात्रै हुनु होइन, यो देशको भोलिको विश्वको नेता पनि हो। त्यसकारण उहाँहरूको हातमा ठूलो जिम्मेवारी छ। उहाँहरूले त्यो जिम्मेवारीलाई बुझेर, राम्ररी मनन गरेर उहाँहरूले त्यो जिम्मेवारीलाई निर्वाह गर्नुहुन्छ भन्ने मैले विश्वास व्यक्त गरेको छु। म त्यही नै आग्रह गर्न चाहन्छु।
1: हस्, नवराजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: हजुर, धन्यवाद।
1: हस्, नमस्कार। आउनुहुन्थ्यो प्रकाश तिवारी, आदरणीय सोह्र केन्द्रीय सदस्यको, 35 वर्ष मुनिको उम्मेद्वार। आजका लागि नेपाली बहसको समय पनि सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे।
9: रेडियो बिहानी 97.6 MHz।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185753।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9141639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
7: ल, त पनि विदेश जानलाइस कि के हो?
8: यहीँ बन्द किन चाहेर हो है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस् न।
8: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आम्मा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: कता हो साइला यस्तो हतार हतारमा?
3: कहाँ हुनु नि, पासपोर्ट बनाउनु जानलाई?
2: ल तपाईँ विदेश जानलाई कि के हो?
3: यहीँ भन्दा किन चाहेर हो है पासपोर्ट?
2: बताइदिया कुरो नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
2: किन थाहा नहुने नि हौ, यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 010-520-267 010-520-267।
8: अब नेक्स्ट फ्राइडे पक्का हो
9: होइन? के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
9: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
11: सम्पर्क नम्बर 9860628106 9082479417।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई।
5: ल तपाईँ विदेश जानलाई कि के हो
6: यहीँ भन्द किन चाहेर है पासपोर्ट?
5: बताइदिया कुरो नगर्नु मसँग।
6: होइन तलाई थाहा छैन क्या हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
12: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010-520-542।

0: के जाऊ आफै उता जाऊ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: रेडियो बिहानी 97.6 MHz
2: ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुरू, 12:30 चार बजेसम्म मनोनयन दर्ताको कार्यतालिका।
0: दशैंका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खोल्ने तयारी, बाढ़ी पहिरोले क्षति पुर्याएको बेनी जोमसम करोला सड़क खण्ड धमाधम मर्मत हुँदै।
1: राज्यका गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याउने गृहमन्त्रीको चेतावनी। जान्जानियामा रहेका सभामुख रियाल र अस्ट्रेलियाली समकक्षी डिक बीच भेटवार्ता।
0: यमनी सेना हुती समूहको कब्जामा रहेको भूभागमा नियन्त्रण कायम गर्दै साउदी गठबन्धनद्वारा सना र सादामा हुती लक्षित हवाई आक्रमण तीव्र।
1: र युएफए नेशन्स लीग फुटबलमा बेल्जियम विरूद्ध फ्रान्सको रोमाञ्चक जीत, इटलीसँग टर्की पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ कार्य समितिका लागि उम्मेद्वारी दर्ता प्रक्रिया शुरू भएको छ। निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा कार्यालय स्थापना गरी उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता प्रक्रिया शुरू गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो। अहिले 12:30 बजेपछि 4 बजेसम्म उम्मेद्वारीका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ। कंग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्यीय बनाएको छ। हिजो संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याइएको छ। यस महाधिवेशनमा कुल 7,114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। बन्द सत्रको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि छलफल गरी पारित पनि गरिन्दैछ। हिजो शुरू भएको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापाले पेश गरेको राजनैतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक, महामन्त्री गुरूराज घिमिरेको सांगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि आज थप छलफल गरी पारित गरिनेछ। विधान भने हिजो नै पारित भएको थियो। यसैबीच सभापति पदमा किशोर सिंह राठौरले उम्मेद्वारी घोषणा गर्नुभएको छ। आज पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो। कंग्रेसलाई एकताबद्ध बनाउने एजेण्डाका साथ आफूले सभापतिमा उम्मेद्वारी घोषणा गरेको उहाँको भनाइ छ। यसअघि श्यामकृष्ण खड्गीले पनि सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको थियो। यी घोषणासँगै सभापतिमा गगन थापा निर्विरोध हुने सम्भावना कम हुँदै गएको छ।
1: न्याय परिषदको बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिश गर्ने तयारी सहित परिषदको बैठक बोलाइएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्माले दिउँसो 1 बजेको लागि बैठक बोलाउनु भएको छ। सर्वोच्च अदालतमा रिक्त 4 न्यायाधीश पदमा नियुक्तिको लागि नाम सिफारिश गर्ने विषयमा छलफल हुने बताइएको छ। सर्वोच्च अदालतमा हाल 4 न्यायाधीश पद रिक्त छन्। ती पदमा नियुक्तिको लागि परिषदले सम्भावित उम्मेद्वारमाथि छलफल गरी सिफारिश गर्ने तयारी गरेको हो। न्यायाधीश विनोद शर्मा अबको केही समयपछि अवकाशमा जाँदै हुनुहुन्छ। प्रधान न्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा कानून मन्त्री सविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहनु भएको छ।
0: यातायात व्यवस्था विभागले दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न आज सरकारवालाहरूको बैठक बोलाएको छ। यातायात व्यवसायी मजदूर संगठन ट्राफिक परिषदका सरकारवालाको बैठक बोलाइएको हो। बाढ़ी पहिरोका कारण सड़कहरूको अवस्था सुधार हुन समय लागेको तथा यातायात व्यवसायीहरू पनि भुटेको सिबाड़ीबाट मजदूरका साथै यात्रुवाहक लगायत गाड़ीमा ठूलो क्षति बेहोर्नु परेका कारण समस्यामा पर्दा यो वर्ष अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ। विगतका वर्षहरूमा कम्तीमा पनि घटस्थापना भन्दा 15 दिन अगाडि टिकट खोल्ने गरेकोमा यो वर्ष चाडबाड़ नजिकै पनि पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दा काठमाडौँ उपत्यकाबाट घर फर्किने तयारीमा रहेका यात्रु अन्यलमा परेका छन्। आजको बैठकले सड़कको अवस्था, सवारी साधनको उपलब्धता लगायतको विश्लेषण गरी एक दुई दिनभित्रै टिकट खुलाउने निर्णय गर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। कतिपय यात्रु टिकट खुल्नु अगाडि नै काठमाडौँ उपत्यकाबाट बाहिरिन शुरू गरिसकेका छन्। यस वर्ष 10 लाखभन्दा बढ़ीले उपत्यका छाड्ने आकलन गरिएको छ।
1: पछिल्लो मनसून जन्य विपदपछि बाढ़ी पहिरोका कारण क्षेत्र विक्षेत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसम करोला अन्तर्गत म्याग्दी खण्डको मरमत धमाधम भइरहेको छ। पर्वतको कोषमा नगरपालिका एक पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमानामा रहेको करोला नाका जोड्ने 200 किलोमिटर दूरीको बेनी जोमसम करोला सड़क असोज दोस्रो साताको वर्षातपछिको बाढ़ी पहिरोले 50 भन्दा बढ़ी ठाउँमा अवरूद्ध बनेको थियो। बेनी जोमसम करोला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रगो गंगा गाउँपालिका 2 कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगर खण्डको करिब 12 किलोमिटर दूरीमा मरमत कार्य भइरहेको जानकारी दिनुभयो। सड़क विभाग र निर्माण व्यवसायीका 15 वटा स्काभेटर, 12 वटा टिपर र 15 वटा लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेशन आयोजना पोखराका प्रमुख नरेन्द्र सुविदेले बताउनुभयो।
0: सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन ड्रिक बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख ड्रिक बीच आज भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायतका विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अस्ट्रेलिया बीच सन् 1960 कूटनैतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताउनुभयो। उहाँले भोटेकोशी क्षेत्रमा आएको बाढ़ीपछि अस्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। जलवायु परिवर्तनका कारण नेपाल लगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अस्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्नुभयो। भेटका क्रममा अस्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ गर्न अस्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
1: गृहमन्त्री सुदन गुरूङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। मन्त्री गुरूङले आज सामाजिक सञ्जाल मार्फत राज्यले सुम्पिएको गोपनीयतामाथि जाना जाना आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो। राज्यले सुम्पिएको गोपनीयतामाथि जाना जाना आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस् कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ, उहाँले उल्लेख गर्नुभएको छ। गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको गुरूङले बताउनु भएको छ। पदले सूचनामा पहुँच दिए पनि दुरूपयोग गर्ने अधिकार नदिएको उहाँले स्पष्ट पार्नुभएको छ। राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। गृह मन्त्रालयले हिजो संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको थियो।
0: डोटीको जोरायलमा आज ट्र्याक्टर दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। जोरायल गाउँपालिका गैरा बजार स्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर आज बिहान पाउने 9 बजे दुर्घटना हुँदा 9 जना घाइते भएका हुन्। गैरा बजारबाट मेलखर्गतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01-002-49-10 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सड़कबाट करिब 120 मिटर तल खसेर दुर्घटना भएको हो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढ़ी पठाइएको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।
6: हिमालयज स्प्रिङ वाटर पाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अन्नपूर्ण पदमार्गको हिउँ पन्छ्याइएको छ। मुक्तिनाथ होटल एसोसिएशनको पहलमा मनाङ मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको पदमार्ग थरङला पासको हिउँ पन्छाएपछि खुलेको हो। लम्जुङको बेसी शहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरू थरङला पास पदयात्रा गर्दै मुक्तिनाथ पुग्छन्। मुक्तिनाथ होटल एसोसिएशनका अध्यक्ष सुरज गुरूङले मनाङ मुस्ताङ जोड्ने थरङला पास पदमार्ग बाक्लो हिउँ पन्छाएर पदयात्रालाई सहज पारिएको बताउनुभयो। असोज 8 देखि 11 गतिसम्मको भारी हिमपातले थरङला पास पदमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा पर्यटकका आगमन बन्द भएको थियो। अब मनाङबाट थरङला पासको यात्रा गर्दै मुस्ताङ जाने पदयात्रामा कुनै समस्या नहुने मुक्तिनाथ होटल एसोसिएशनले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। साउदी नेतृत्वको गठबन्धनको साथ पाएको यमनी सेनाले वर्षौंदेखि हुथी विद्रोहीको नियन्त्रणमा रहेका भूभाग फिर्ता लिन थालेको छ। हुथी विरूद्ध शक्तिशाली कार्यवाही गर्दै यमनको सरकारी सेनाले रणनीतिक बाब अल मन्देब जलमार्ग नजिकका धुबाव र मोखा क्षेत्र पुनः नियन्त्रणमा लिएको दावी गरेको छ। सरकारी सेनाले लाल सागरको महत्वपूर्ण समुद्री मार्ग नजिकका सैन्य स्थानहरू पनि नियन्त्रणमा लिइएको दावी गरेको छ। अल जजिराका अनुसार सरकारी पक्षले राजधानी सनातर्फ पनि रणनैतिक सैन्य अभियान शुरू गरेको घोषणा गरेको छ। यसैबीच साउदी नेतृत्वको गठबन्धनले साना र उत्तरी सादा प्रान्तमा हुतीका ब्यालिस्टिक क्षेपास्त्रसँग सम्बन्धित संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ। गठबन्धनका अनुसार सादामा रहेको एउटा भण्डारण केन्द्रमा करिब 20 ब्यालिस्टिक क्षेपास्त्र थिए। गठबन्धनले लाल सागरको वडैया क्षेत्रमा हतियार भण्डारण विस्फोटक पदार्थ बोकेको डुंगा र समुद्री बारूदका संरचना पनि नष्ट गरेको दावी गरेको छ। यमनमा पछिल्लो सैन्य गतिविधिले सन् 2022 तुलनात्मक रूपमा सुस्त रहेको युद्ध फेरि तीव्र बनेको संकेत गरेको छ। संयुक्त राष्ट्रसंघका यमन सम्बन्धी विशेष दूतले पनि पछिल्लो अवस्थालाई युद्धको नयाँ र थप जोखिमपूर्ण चरणका रूपमा वर्णन गरेका छन्।
1: युईएफए नेशन्स लीग फुटबलमा फ्रान्सले बेल्जियम विरूद्ध शानदार जित हासिल गरेको छ। गैराती सम्पन्न खेलमा 1-0 गोलले पछि परेको अवस्थामा फ्रान्सले अन्तिम 13 मिनटमा 4 गोल गर्दै 4-1 अन्तरको रोमाञ्चक जित निकालेको हो। खेलको 35 मिनटमा डोडी लुके बाकियो को गोलबाट बेल्जियमले अग्रता बनाएको थियो। 75 मिनटसम्म 1-0 पछि परेको अवस्थामा डीजे रे डुयालले गोल गर्दै फ्रान्सलाई 1-1 बराबरीमा ल्याए। त्यसको 4 मिनटमा रायन चेर्कीले गोल गर्दै घरेलु टोली फ्रान्सलाई 2-1 अग्रता दिलाए। 88 मिनटमा मिचेल ओलिसेले गोल थप्दा सहज जितको अवस्थामा पुगिसकेको फ्रान्सका लागि उनैले इन्जुरी समयको पहिलो मिनटमा अर्को गोल थपे। यो जितसँगै फ्रान्स 4 खेलबाट 10 अंक जोड्दै समूह ए 1 को शीर्ष स्थानमा छ। बेल्जियम भने 4 खेलबाट 6 अंकसहित तेस्रो स्थानमा छ। समूहको अर्को खेलमा इटलीले घरेलु मैदानमा टर्कीलाई 3-1 गोलले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ। इटलीका लागि जिया नलुका स्कामाकोले शुरूआती गोल गरे। टर्कीका अराल सिमसिरले बराबरी गोल फकाए पनि रिकार्डो कालाफिरियोले हेड मार्फत इटलीलाई पुनः अग्रता दिलाए। पियो स्पोसिटोले तेस्रो गोल थप्दै इटलीको जित सुनिश्चित गरे।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुरू। 12:30-4 बजेसम्म मनोनयन दर्ताको कार्यतालिका।
0: दशैंका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खोल्ने तयारी। बाढ़ी पहिरोले क्षति पुर्याएको बेनी जोमसोम कोरला सड़क खण्ड धमाधम मर्मत हुँदै।
1: राज्यका गोप्य सूचना दुरूपयोग गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्रीको चेतावनी। तान्जानियामा रहेका सभामुख अरियाल र अस्ट्रेलियाली समकक्षी डिक बीच भेटवार्ता।
0: यमनी सेना हुती समूहको कब्जामा रहेका भूभाग निममा नियन्त्रण कायम गर्दै साउदी गठबन्धनद्वारा सना र सादामा हुती लक्षित हवाई आक्रमण तीव्र।
1: र युईएफए नेशन्स लीग फुटबलमा बेल्जियम विरूद्ध फ्रान्सको रोमाञ्चक जीत, इटलीसँग टर्किए पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
7: रेडियो बिहानी 97.6 MHz
8: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
10: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
12: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
12: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
12: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
13: सर सर, कम्प्युटर ल्याब जाने आज,
14: अब नेक्स्ट फ्राइडे पक्का हो।
15: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
14: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
15: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
14: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
15: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
14: सम्पर्क नम्बर 9860-628-106, 9802-79-417।
7: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: फरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 010-520-267।
5: कता होस् माइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाय।
5: ल तपाईँ विदेशलाई इसकी के हो?
6: यहीँ भन्द किन जाएर है पासपोर्ट
5: बटारिया कुरा नगर्नु होस्
6: होइन, तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। लसुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया 10 जनालाई दा
5: त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।

0: बेचेर तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-5204070, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानलाई?
3: ल त पनि विदेश जानलाई कि के हो?
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
3: बटारिया कुरा नगर्नु मस।
4: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है। रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, गरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
7: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
7: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
8: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
9: Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
10: रेडियो बिहानी 97.6 MHz
8: यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
6: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: सम्पर्क नम्बर 010-520-267 010-520-267
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: कता हो साइला यस्तो हतार हतारमा
8: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
7: ल त पनि विदेशलाई इसकी के हो
8: यही भन्दै किन जाएर है पासपोर्ट
7: बटारिया कुरा नगर्नु मस
8: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
7: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
9: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर, थाइल्याण्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
13: होइन सर, के सोचिरहनु भएको छ?
12: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
7: ल। तपाईँ विदेश जानलाइस कि के हो?
8: यहीँ भन्दै किन जाएर हो है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्
8: होइन, तँलाई थाहा छैन कि के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: त्यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
2: 9851887882, गोल्सी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: मैले गहना लिएर थिएँ।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639053।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: एक अर्बको अनुमान। सभामुख अर्याल र चिनिया प्रतिनिधि मण्डलबीच भेटवार्ता। सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा, अर्का एआईजी अञ्जनीलाई उद्योगबाट खुद्रा बिक्री बन्द गर्न निगमलाई ग्यास विक्रेताको पत्र। भारतमा राहुल गान्धी सहित विपक्षी नेता हिरासतमा, निर्वाचन आयोगका प्रमुखको राजीनामा माग। क्यानाडासँग व्यापार वार्ता फेरि शुरू गर्न हतार नभएको ट्रम्पको दावी। र धनगढ़ीमा फुटसल टुर्नामेन्ट 2083 आयोजना हुने, दुर्व्यसन मुक्त समाज निर्माण खेलको मुख्य सन्देश।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कांग्रेस महाधिवेशन मनोनयन दर्ताको समय थप सम्बन्धी खबरबाट, नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थप गरेको छ। 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन पत्र दर्ता समय आज साँझ 6 बजे सम्मका लागि थप भएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेद्वारको मनोनयन पत्र दर्ता समय आज दिउँसो 4 बजेसम्मका लागि तोकिए पनि यसलाई लम्बाएर साँझ 6 बजेसम्म थप भएको हो। नेकपा एमाले 21 फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानीमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ। हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम हो, तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन अपानीमा लेखिएको छ। यो सिंगो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठन त्मक कमजोरीको संयुक्त परिणाम हो। अपानीमा ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लिने उल्लेख गरेका छन्, तर अध्यक्ष नछोड्ने तर्क राख्नु भएको छ। अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु, तर म यो पनि भन्छु यो समय भाग्ने समय होइन, दोषारोपणमा अल्झिने समय पनि होइन, ओलीले लेख्नु भएको छ। 26 पृष्ठको अपानीमा केन्द्रीय कमिटिले गरेको मनोनयन लगायतका केही निर्णय सहित आफ्ना मन्तव्य समावेश गरिएको छ। नजिकिँदै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला निकायबीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो। चाडबाड़को समयमा काठमाण्डुबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नयाँ बस पार्क व्यवस्थापक, लोसे बहुउद्देश्य प्रणालीका प्रतिनिधि बीचको छलफलपछि 23 गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदूर संगठनका अध्यक्ष दीपक केसीले जानकारी दिनुभएको छ। असोज 9 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट बागलुङमा सड़क पूर्वाधारमा 50 करोड़ भन्दा बढ़ीको क्षति भएको छ। सड़क तथा अन्य पूर्वाधारमा भएको क्षतिको पुननिर्माणका लागि झण्डै 1 अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सड़क डिभिजन कार्यालय अन्तर्गत 30 करोड़ र पूर्वाधार विकास कार्यालय अन्तर्गत 20 करोड़ गरी 50 करोड़को क्षति भएको हो। बाढ़ी पहिरोबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा प्रदेश सरकार अन्तर्गतका सड़कमा ठूलो क्षति पुगेको छ। मध्य पहाड़ी लोकमार्गको खोला र गलकोट खण्ड तथा प्रदेश सरकार अन्तर्गतको गलकोट हरिचौर ताराखोला सड़कमा बढ़ी क्षति भएको हो। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यान आकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकता भन्दा धेरै सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको हो। यो सत्यलाई व्यवस्था गर्दै विभिन्न ग्यास उद्योगले धमाधम 2500 देखि 2700 रूपियाँसम्ममा नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले कड़ा आपत्ति जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो दशैंमा पेपोका सामानकिन 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: गरेको।
1: यो चाड पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेव ओवन, कुकिंग किट, डिश वॉशिंग टैबलेट व फ्री इंस्टॉलेशन, साथ ही नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ।
1: एलजी को उपहार मनाउ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँ महानगरपालिका चारको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा दाखिला गरिएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा उक्त जमीन सरकारको नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा कायम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय दिल्ली बजारले सरकारको नाममा जग्गा दाखिला गर्ने कार्य सम्पन्न गरेको छ। गोप्य सूचनाहरू चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दालमाथि छानबिन गर्न समिति गठन भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक स्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अञ्जनी कुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिएको गृह मन्त्रालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हा र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मार्फतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट सापा गाउँ भक्तपुर 132 केभी प्रसारण लाइन आयोजना अन्तर्गत माता तीर्थ चोभार खण्ड निर्माण पूरा भएको छ। काठमाडौँ माता तीर्थ सब स्टेशनदेखि चोभार सब स्टेशनसम्मको करिब 6 किलोमिटर लामो 132 केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि माता तीर्थ चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित विद्युत प्रवाह हुनेछ। हामीसँग खबर अझै पनि बाँकी छ।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: चाडपर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली।
1: रेडियो बिहानी 97.6 MHz।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 010-520-267 010-520-267।
6: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू।

सिद्ध छैनौं। हामीमा यी कुराहरू भए तापनि हामी अरूबाट धैर्य माग्छौं र अरूले हामीलाई ग्रहण गरेको हामी चाहन्छौं। अब त्यसो हो भने हामीले पनि अरूलाई धैर्य देखाउनु पर्छ र तिनीहरूलाई ग्रहण गर्नुपर्छ। एउटाले अर्काको कटु आलोचना गर्ने दोष लगाउने काम नै फुटको दोस्रो कारण हो। हाम्रो मण्डलीमा यसरी फुट ल्याउनु चाहिँ शैतानको काम हो। अरूहरूले हाम्रा विरूद्धमा केही बोले तापनि हामीहरूले तिनीहरूसँग धैर्य धर्नुपर्छ। यस किसिमको विरोधलाई हामीले धैर्यले जित्नुपर्छ। एकता हुनलाई तेस्रो आवश्यक कुरा प्रेम हो। हामीले एउटाले अर्कालाई प्रेममा सहनुपर्छ, जसरी ख्रीष्टले हामीलाई प्रेममा सहनुहुन्छ। हामीले एक अर्कालाई माफ दिनुपर्छ, क्षमा दिनुपर्छ, जसरी ख्रीष्टले हामीलाई माफ क्षमा दिनुभएको छ। यस्तो एकतामा रहनलाई यी तीनवटा कुरा अर्थात नम्रता, धैर्य र प्रेम आवश्यक छन्। याद गर्नुहोला, पावलले हामीलाई एउटा नमूना सिकाएका छन् कि हामी परमेश्वरको मन्दिरमा भएका ढुङ्गाहरू जस्तै हौ। त्यसो हो भने नम्रता, धैर्य र प्रेम यी ढुङ्गाहरूको बीचको माटो वा सिमेन्टी जस्तै हुन्। नम्रता, धैर्यता र प्रेमले हामीलाई सँगसँगै बलियो गरी बाँध्दछ। यहाँ भनिएको छ पद तीनमा, मेलमिलापको बन्धनमा आत्माको एकतालाई कायम राख्ने प्रयत्न गर। हाम्रो एकता पवित्र आत्माको एकता हो। परमेश्वरको पवित्र आत्मा हाम्रो मण्डलीमा बास गर्नुहुन्छ र उही पवित्र आत्माले हामीहरूलाई एकै बनाउनुहुन्छ। यसकारण हाम्रो एकता चाहिँ आत्मिक एकता हो। हाम्रा आचार, हाम्रा चालचलन, हाम्रा काम व्यवहार विभिन्न त छन्, तर आत्मा अर्थात हाम्रा हृदय र मनमा हामी एकै हुनुपर्छ। अर्को शब्दमा ख्रीष्टले मन पर्ने कुरा हुनुपर्छ। एकता त्यसै आउँदैन, एकता राख्नलाई हाम्रो मेहनत चाहिन्छ, परिश्रम चाहिन्छ। शैतान सधैँ हामीलाई छुटाउन टुटाउन खोज्छ, यसकारण हामीहरूले एकता राख्न प्रयत्न गर्नुपर्छ। एकतामा राख्नलाई हामीले एक अर्कालाई शान्तिको बन्धनमा बाँध्नुपर्छ। हाम्रो शान्ति ख्रीष्ट येशु हुनुहुन्छ। उहाँले हामीलाई एउटै तुल्याउनुहुन्छ। हामीहरू यही शान्तिबाट एक अर्कालाई सँगसँगै बाँधौ, यही मिलापबाट एक अर्कालाई सँगसँगै बाँधौ। अनि हामी आफैले त्यो एकता बनाउन सक्दैनौ, केवल पवित्र आत्माले मात्र त्यो एकता बनाउनुहुन्छ। तर हामीले त्यसको कायम राख्नुपर्छ। येशु ख्रीष्टमा हरेक सत्य विश्वासीहरू एक शरीरका हुन् र हामीले यो कुराको महसुस गर्नुपर्छ कि हामी ख्रीष्टमा एक हौं। अहिले पावल निरन्तर ती एकताहरूको सात कुराहरूको लिस्ट दिन्छन्। एफिसी चार अध्याय चारदेखि छ पदमा भनिएको छ, चारदेखि छ पदमा, एउटै शरीर छ, एउटै आत्मा, जसरी तिमीहरू पनि तिमीहरूको बलावटको एउटै आशामा बोलाइएका छौ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ, जो सबैमाथि, सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। एउटै शरीर, पहिलो हो एउटै शरीर। यसले पेन्टिकोस्टको दिनदेखि स्वर्ग यात्रा सम्मको, ऱ्याप्चर सम्मको विश्वासीहरूको सम्पूर्ण संख्याको संकेत गर्दछ। यो एउटै शरीरलाई अदृश्य चर्च, इन्भिजिबल चर्च भनिन्छ, तर यो बिल्कुलै सम्पूर्ण रीतिमा सही होइन। सम्पूर्ण सत्य विश्वासीहरू पनि सदृश्य हुनुपर्छ। अनि दोस्रो हो एउटै आत्मा। यसले पवित्र आत्माको संकेत गर्दछ, जसले विश्वासीहरूलाई ख्रीष्टको शरीरमा बप्तिस्मा दिन्छ, यानि मिलाउँदछ। पवित्र आत्माको काम ख्रीष्टमा विश्वासीहरूलाई एकता गर्नु हो। यो नै एकता विश्वासीहरूलाई कायम राख्न निर्देशन दिइएको छ। अनि तेस्रो कुरा हामी देख्छौ, तिमीहरूको बोलावटको एउटै आशाले।

0: यसले चाहिँ प्रत्येक विश्वासीहरूको सामने राखिएको लक्ष्यको संकेत गर्दछ। तिनीहरूलाई एक दिन यो संसारबाट उठाएर ख्रिष्टको उपस्थितिमा लगिनेछ। यो तितस 2:13 पद अनुसार धन्य आशा हो। अनि चौथो कुरो छ, एउटै प्रभु। यसले चाहिँ प्रभु येशु ख्रिष्टको दर्शाउँछ। विश्वासीहरूमाथि उहाँको स्वामित्वले मण्डलीको एकताको अस्तित्वमा ल्याउँछ। पाँचौं कुरा हामी देख्छौ, एउटै विश्वास। यसले प्रेरितहरूको शिक्षाको दर्शाउँछ। जब यो कुराको इन्कार गरिन्छ, त्यहाँ विभाजनहरू हुन्छन्। विश्वासीहरूको मेल गराउने, जोडाउने त्यहाँ ठोसपन हुनैपर्छ, अनि त्यो ठोसपन चाहिँ सही शिक्षा हो। अनि छैटौं कुरा हामी देख्छौ, एउटै बप्तिस्मा। यसले चाहिँ पवित्र आत्माको बप्तिस्माको दर्शाउँछ, जुन खास बप्तिस्मा हो। धार्मिक अनुष्ठानको बप्तिस्मा पानीद्वारा हो। पानीको बप्तिस्मा पवित्र आत्माको बप्तिस्माको खास बप्तिस्माको संकेत हो, जुनद्वारा विश्वासीहरू वास्तवमा एउटै बनाइएका छन्। सबैका एउटै परमेश्वर र पिता। यसले विश्वासीहरूको पितापनको पितृत्वको दर्शाउँछ। जबकि त्यहाँ खालि एउटै मात्र पिता हुनुभएकोले गर्दा उहाँ अविश्वासीहरूको पिता हुनुहुन्न। पुत्रो त केवल येशु ख्रिष्टद्वारा मात्र आउन सक्छ। विश्वासीहरूको एकताले विश्वासी र अविश्वासीहरू बीच एकदम बेग्लै भिन्नताको उत्पादन गर्दछ। उहाँ सबैको पिता हुनुहुन्छ जो नवजन्मद्वारा उहाँका हुन्। पावल चर्च मण्डलीको बारेमा कुरा गरिरहेका छन्, जो पिताको दाहिने हातमा विराजमान गर्नुहुने ख्रिष्टको शरीर हो र उहाँका मिलेको छ, जोडिएको छ। चर्च नयाँ मानिस हो मित्र, यो रहस्य हो। यो सबै सत्य छ किनभने यो ख्रिष्टमा छ। तर पनि पाउलले यो कुरा देखाउन प्रयास गरिरहेका छन् कि हामी अझै यो अति नै दुष्ट पापी संसारमा हिँड्छौं, भ्रष्ट संसारमा हिँड्छौं। विश्वासीको यो हिँडाईको उसको छलफलमा पाउल सबभन्दा पहिले व्यक्ति विशेषसँग बोल्छन्। हरेक विश्वासीहरू दीनता नम्रतासँग हिँड्नुपर्छ। त्यसपछि उसले सम्पूर्ण कलिसियातिर, मण्डलीतिर, चर्चतिर विस्तार गर्दछन्, जुन एउटा शरीर र एउटा आत्मा हुनुहुन्छ। अन्त्यमा उसले यो अनुच्छेदलाई महान तस्वीरमा ल्याउँछ, जुनले परमेश्वरको सर्वश्रेष्ठता र सर्वोन्नतताको तस्वीर दिन्छ। पदछको अन्तिम खण्डमा भनिएको छ, जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। मित्र, यसको अर्थ हो परमेश्वर सर्वश्रेष्ठ हुनुहुन्छ। उहाँ आफ्ना सृष्टि भन्दा माथि हुनुहुन्छ। उहाँ आफ्ना सृष्टि माथि आश्रित हुनुहुन्न। उहाँ श्वास लिनलाई अक्सिजनमा आश्रित हुनुहुन्न, त्यसको आवश्यक पर्दैन। उहाँले पूरा हप्ताभरि खानाको निम्ति बजारमा राशन सब्जी किन्न जानु पर्दैन, त्यो आवश्यक छैन। मित्र, उहाँ सर्वश्रेष्ठ, सबैभन्दा बढेर हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ। उहाँ केवल हरेक कुराहरूभन्दा माथि मात्र हुनुहुन्न, तर उहाँ सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। यसको मतलब हुन्छ मित्र, कि उहाँ तपाईं र म रहेको संसारमा हुनुहुन्छ। उहाँले यसलाई प्रवृत्त गरिरहनु भएको छ र यसलाई आफ्नो उद्देश्य र योजना अनुसार चलाइरहनु भएको छ। कुरा जेसुकै होस् मित्र, चर्च, मण्डली, कलिसिया, जुन सत्य विश्वासीको झुण्ड हो, यस संसारमा नयाँ मानिसको रूपमा हिँड्नुपर्छ। उसको चाल चलन नयाँ मानिसको जस्तो हुनुपर्छ। उनको हरेक कुरा नयाँ मानिसको जस्तो हुनुपर्छ। चर्च यहाँ एक उत्तम नमूनाको रूपमा प्रदर्शन हुनुपर्छ। चर्च साक्षी हुनुपर्दछ ख्रिस्टको निम्ति, असल साक्षी, गवाही। अर्को दिनमा हामी देख्नेछौ नयाँ मानिसको रकावट र नयाँ मानिसको निषेधहरूको। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउ।
1: आजको दिनबाट हामीले बुझेका छौं कि हामी फरक फरक भए पनि ख्रिस्टमा एउटै शरीरका सदस्यहरू छौं, र घमण्डले मानिसलाई फुट ल्याउँदो रहेछ जुन शैतानले प्रयोग गर्ने हतियार हो भन्ने कुरा पनि आज हामीले बुझेका छौं।
2: तपाईँले ठिक कुरा बुझ्नुभयो। हाम्रो एकताको आधार हाम्रो समानता होइन, ख्रिस्ट र परमेश्वरसँगको हाम्रो साझा सम्बन्ध हो भन्ने सत्यलाई आज हामी थाहा गरेका छौं।
1: हो नि भाइ, एउटै शरीर, एउटै आत्मा, एउटै आशा, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा र एउटै परमेश्वर तथा पिता, यी कुराहरूले हामीलाई कति सुन्दर रूपमा चाहिँ जोड्दा रहेछन् नि।
2: हजुर भाइ, त्यसैले आदरणीय श्रोताहरू, हामी बीच भिन्नता भए पनि विभाजन हुन नदिऊ। आफ्नो वरदानलाई ठूलो ठान्दै अरूलाई सानो नसम्झौं। हामी सबै ख्रिस्टको शरीरका सदस्य हौं भन्ने सत्यलाई सम्झौं र उहाँमा नम्र जीवन जिउ। यो जानौ कि नम्र हुनु कमजोरी होइन, तर यो सबैभन्दा बलियो हतियार हो जसले सम्बन्धलाई जोड्दछ।
1: हजुर, साँच्चै नै हाम्रो एउटै प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। एउटै विश्वासमा हामी उभिएका छौं र एउटै आशामा अघि बढ़िरहेका छौं। यो कुरालाई सधैँ हाम्रो हृदयमा राखौं।
2: हजुर, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनको लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेटौंला। तबसम्म ख्रिस्टमा स्थिर रहनुहोस्, एकअर्कालाई प्रेम गर्नुहोस् र उहाँको शरीरमा भएको एकतालाई जोगाउँदै जीवन जिउनुहोस्। प्रभु येशू ख्रिष्टको अनुग्रह तपाईहरू सबैमा रहोस्। एउटै प्रभु, एउटै विश्वास र एउटै आशामा अघि बढ्दै परमेश्वरलाई महिमा दिऊ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207797 97042097 97.

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
5: कता हो साइला यस्तो हतार हतारमा?
6: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
5: ल, तपाईँ विदेश जानलाइस कि के हो?
6: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
5: बटारिया कुरो नगर्नु होस्
6: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
5: किन थाहा नहुने नि हौ, सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त रुस सयभन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: रेडियो बिहानी 97.6 MHz
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक करायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउनु जानला
0: ल, तपाईँ विदेश जानलाइस कि के हो?
4: यहीँ भन्दा किन चाहेर हो पासपोर्ट?
0: बटारिया कुरो नगर्नु
4: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
0: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर।
7: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।

0: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने पूर्वाधार मन्त्री लम्सालको भनाई। विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमको भनाई।
1: मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ।
0: नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने। यात्रुलाई दुःख नदिन यातायात व्यवसायीको आग्रह।
2: फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
0: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह। बागमती सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने।
3: पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू। प्रतियोगितामा 11 टीम सहभागी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो। विद्यालयको उद्देश्य अंक दिलाउनु मात्र होइन, आत्मविश्वासी, जिम्मेवार, सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढ़ावको सामना गर्न सक्षम बनाउनु पनि हो। यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुल्ला हुने CIN बताउनुभयो।
2: करिब 10-12 दिनको प्लेटमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटेकोसीको बाढी जस्तै नै हो। यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ, होइन? गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु। र बरु एक रुपियाँ कम पैसा लिइदिनुहोस्, एक रुपियाँ कम। फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्। र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब बोर्कर यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भाडा जोड डिस्ट राखेको छ, हुँदै हुँदैन। बल्कु लगायतका केही स्थानको कुराहरू उठेको छ, त्यसलाई पनि आज हामी अलिक घनीभूत ढंगबाट कुरा गरेका छौं।
5: नारायणगढ काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्णमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाण्डुको रूटमा ठूला सवारी चलाउन पाइने छैन, तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित हिमाल मा जलवायु परिवर्तनका प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
1: एउटा समाधान निस्किसकेको छ, अब कानूनमा मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय लाग्ने हो कि भन्ने पनि थियो। संसद अधिवेशन अन्त्य भएको छ, अब अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण होइन अथवा विपद केमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौ, तयारीहरू भइसकेका छ।
5: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो।
6: पहिचान जोगिने गरी नै पुनर्स्थापना गर्छौं र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुनर्निर्माण जस्तो चाहिँ बन्दैन। हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि 4 रूम गरेर त्यो बेडरूम नै हामीले त्यहाँ 6 वटासम्म निकाल्न सकिन्छ। त्यही भएर ठूलो परिवारलाई त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालके घर एउटा सहरै बनाउँछौँ होइन टाउन बनाउँछौँ। त्यही भएर पहिचान नै मास्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ। स्थानीय पालिका स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको पुनर्निर्माण गर्छौँ।
5: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेद्वार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गगन थापा श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरण को अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषा अध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य यस वर्ष विजयादशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यस दिन बिहान 8:49 विसर्जन देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्र्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान बाली भित्र्याउँदा मौसम बारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो।
3: हिमाली भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
5: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्यूड ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मिटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।
0: संतोषी राहुल उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
7: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा ससुराकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौं हामी।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड
0: हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नु।

0: होइन के छ, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
1: सही भन्यौ शीतल, जंक फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
1: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा।
5: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन्। मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 1135। हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो यो। सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
6: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
7: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालन सँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
6: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
7: ठाउँमा।
6: कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिले काहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
7: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि

0: एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ.
1: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ. त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिले काहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू वे कम्युनिकेशन नै हो. किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि. त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ. तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ. हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन. यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु. यो मौसम परिवर्तन जलदता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ. अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ. चनाको भइएन भने बर्बाद छ.
0: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्छ, त्यो बारेमा पनि यसो कुरा गर्नु पर्यो. खास त्यो के हो, किसानले कसरी त्यो हेर्न पाउँछन् त?
1: करिब करिब एक दशक भन्दा बढी बाह्र वर्ष जति पुग्न लाग्यो. करिब करिब अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ. त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ. त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफूलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा. र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको, त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ, त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ, समाधान सहित दिन्छौ. अर्को कुरा कहिले काहीँ के हुन्छ, अघि पनि हामीले यतिकै पनि अब्जर्भ गरे आउँछौ सोसियल मिडियाहरू ठाउँ ठाउँबाट न्युजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्युजहरू आउँछ कि, त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौ कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो
0: र
1: बढ्दाखेरि के समाधानका उपाय अप्नाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू यो मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं. त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको.
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
3: उत्तर गया गाउँपालिकाको बाढी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी,
4: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौं हामी.
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ.
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं.
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ. शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
7: ओहो बहिनी, के भयो तपाईको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: तपाईं रसुवाको उत्तरगया गाउँपालिकाको हुनुहुन्छ, बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला। आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला।
11: हामीसँग ठूलो संख्यामा भनेको उत्तरगया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ, जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थापथलो चाहिँ बाटो विस्थापित हुनुभयो र उत्तरगयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो। उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 304 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा बाँडेर बस्नु भएको छ। उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ, हामी हामीलाई भूकम्पले पनि लखेटियो, बाढीले पनि लखेटियो, अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ। त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तरगया गाउँपालिका हामी समन्वय भइरहेको छ। त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
9: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ। तपाईँको घरमा कुखुरा पाल्नु भएको छ कि छैन, अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि? अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय।
12: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै, भटमासका पिनाहरू, तोरीका पिनाहरू, धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ। र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ, धानको ढुटो छ, चामलका कनिकाहरू हुनसक्छ, तोरीका पिना, भटमासका पिनाहरू हुन सक्छ। यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ। तोरीका पिना, भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै, त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन्। र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू, मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौं भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौं।
9: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै, गहुँ, भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ। तपाई बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ? अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
13: रसुवा नुवाकोट धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अपेक्षा छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट रसुवा धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो तीनटा जिल्लालाई मात्र पनि, विशेष गरी यो भोटेकोसी रसुवाको बाढी जुन आइसकेपछि चाहिँ हामीले बिराएको थियौँ, बीचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले देखेनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ, र त्यो सँगसँगै चाहिँ यो 1155 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
9: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल, तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वार दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता शुरू भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: करायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
2: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
6: ल, त पनि विदेशमा लाइसकि के हो?
7: यहीँ बन्द किन चाहेर है पासपोर्ट?
6: बटारिया कुरा नगर्नु होस्
7: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो मन्दिरमा सुनको औठी, आहा। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 우리 에러다 라우.
1: 아하, 코티 라므로 먹을 수 있다. 까바도 라고.
0: 까바도 오느니? 멀리 디디바니 순사리 거거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-1857-37।
6: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्।
0: रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त।

0: सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 01520267 01520267।
4: बुढा आज इन्टरभ्यू थियो के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
4: होइन के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
6: रेडियो बिहानी 97.6 MHz।

0: जय हो, बोलो राधे राधे।
1: वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
1: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी

0: समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 010-40-23-29
1: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98-4-50-89-394
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98-49-18-57-37
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64

0: यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: desktop, computer, laptop, CC camera, printer, UPS, internet jadan, toner refill, mobile bikri tatha marmat garina ka sathi, computer sambandhi sampurna kaam garincha.
1: So samarpan computer and mobile shop, Nilakanth Nagarpalika 3, Bechbachar, Dharin. Samparka number 9851108878 ra 9808878778.
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भक्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ हजुरलाई के थाहा
4: हैन तिमीहरु अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भक्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै छ
4: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस बाबा
5: कृष्ण सप्लायर्स धादिङबिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741031429
7: बुढा आज इन्टरभ्यू थियो के भयो त
8: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
7: होइन के भन्छ कसरी नि
8: कसरी हुनु नि आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810